0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भुरीगाउँ बजार बर्दिया।
2: डाक्टर आउने सम्बन्धी सूचना राजवंशी मेडिकल भुरीगाउँमा
3: यही जेठ 16 गते शनिबारको दिन
2: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98582500002।
4: ये नानी कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
5: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चारी स्टोर छ नि।
6: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप्राइटर राधा रिजाल 98691777। घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया।
7: खुसीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एग्रो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एग्रो नजिकै भुरीगाउँ बजार बर्दिया।
8: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
9: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
8: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
9: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
8: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
9: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
10: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: यो हो रेडियो टाइगर 99.2 MHz।
11: हामी आजबाट वार्ता तयारी गरेका छौ। ज जोले यतिखेर रेडियो शङ्खुवा सभा अनि भोजपुर एफएम दुईटा एफएमबाट सुनेर यो आसपासमा हुनुहुने सज्जनहरू आजबाट भोलि आज भोलि पर्सि निको पर्सि आउन सक्नुहुनेछ। अब ढिलो पनि नगर्नु न आतिनु पनि, चाँडै आउनु बिस्तारै पनि आउनु भन्न खोजेको। सकभर फोन गर्दै गर्दै आउनु, नभए अलिकति एक दुई घण्टा टाइम लिएर चाहिँ आउनु होला। आउने बित्तिकै फुत्तै पालो चाहिँ नआउन सक्छ। हामी रेडियो सङ्घको सभाबाट कार्यक्रम सञ्चालन गर्दै गर्दा तपाईँहरूसँग खानबारीमा होटल होराइजनबाट यतिखेर सेवा दिने आजबाट तयारी गरिरहेका छौं। होटल होराइजन चाँदनी चोकबाट थोरै पूर्व थोरै छ नि ओह्रालो ओह्रालो परेको फुलबारी चोक जाने बाटो ठ्याक्कै क्या चाँदनी चोकबाट यसो हेर्नुभयो भने हाम्रो घर तपाईँले देख्नुहुन्छ। अहिले उतापट्टिको पूर्वपट्टिको अग्लो घरमा होटल होराइजन भन्नुहोला, त्यहाँ रहेका छौँ। नजिकै छ, खानबारी बजारमै हो, आउन सक्नुहुन्छ। कुन कुन ठाउँबाट आउँदै हुनुहुन्छ हामीलाई भेट्नको लागि सम्पर्क धेरैले गरिरहनु भएको मलाई जानकारी प्राप्त भएको छ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, यो सबै कुराको जानकारी सहित अब कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा शुरूवाती चरणमा छु। कार्यक्रमलाई रोन गरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट।

0: राजनीति 2083 साल रहेको छ। आज जेठ महिना हो, जेठ महिनाको आज 15 गते आज शुक्रबार। तदनुसार इस्वी सन् 2026 आज मे 29 तारिक नेपाल सम्मत 1146 रहेको छ। अनलाथ रौद्र नाम संवत्सर श्री सूर्य आज उत्तरायण ग्रीष्म ऋतु आज अधिक ज्येष्ठ शुक्ल पक्ष सूर्योदयमा आज अधिक ज्येष्ठको त्रयोदशी रहेको छ। सूर्योदयमा 12:08 बिहानको 10:02 रहन्छ भने तर उपरान्त चतुर्दशी रहनेछ। स्वाति नक्षत्र 15:05 11:13 रहन्छ। परिग युग अहोरात्र 60 रहनेछ भने गण्ड युग 43:56 आज आनन्दा युगमा भने गद युग रहेको छ। आजको दिनमानको समय 34:13 बिहान सूर्योदय 5:11 जाँदा भएको थियो भने सन् सूर्यास्त 6:52 जाँदा रहनेछ। आज गणतन्त्र दिवस, आज सगरमाथा दिवस पनि रहेको छ। आज विशेष गरी गणतन्त्र दिवस र सगरमाथा दिवसको तपाईँ तमाम सज्जन श्रोताहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छु। अब पालो ग्रह गोचरको। सूर्य यतिखेर वृष राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था तुला राशिमा छन्। मंगल ग्रह यतिखेर मेष राशिमा रहेका छन् भने बुध वृष राशिमा छन्। बृहस्पति मिथुन राशिमा रहेका छन् भने शुक्र ग्रहको अवस्था यतिखेर मिथुन राशिमा रहेका छन्। शनि मीन राशिमा हुनुहुन्छ। राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। हामी कार्यक्रममा अबको क्रममा भने राशिफल तपाईँको दिनलाई कसरी व्यतीत गर्छ, तपाईँको आजको ग्रह गोचर अनुसार 12 राशिलाई विभाजन गरेर तपाईँको राशिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा हामी अगाडि बढ्छौं। अब राशिफल पछि हामी तपाईँसँग सिधा फोनमा कुराकानी पनि गर्छौं। शङ्खुवसभाको आसपासमा हुनुहुन्छ, भोजपुरको नेपाली डाँडा, चौकी डाँडा होइन, अरूपालिका यी क्षेत्रमा हुनुहुन्छ भने, यो के भन्छ, कास्तिके पुलतिर हुनुहुन्छ भने भेट गर्न आउनुहोला। फोनमा दुःख नगर्नुहोला आजदेखि, किनभने तपाईँको घरमै तपाईँको आँगनमै म आइसकेको छु। जति प्रयास गर्नुभयो अब भेट्ने सम्भावना भएपछि भेट्न आउने तपाईँहरूले तयारी गर्नुभएको छ। हामी खानदारीमा आइसकेको जानकारी गराउँदै अबको क्रममा भने तपाईँको राशिले के भन्छ, तपाईँको राशिफल आजको दिनमा कसरी व्यतीत हुन्छ, प्रस्तुत छ राशिफल। सबैभन्दा पहिलो राशि मेष राशि, उनीहरूको लागि आज काममा सफलता मिल्नेछ। इष्टमित्रहरूले साथ दिन्छ र काममा सफलता सँगसँगै उन्नति र प्रगतिको लागि वातावरण राम्रो छ। नवनीका कामहरू बन्दै जान सक्ने सम्भावनाको योग छ। लामो दीर्घ यात्राहरूमा सहज हुन्छ। तपाईँको कार्यशैलीमा अलिकति केही परिवर्तन भने हुन सक्छ, तर लेनदेनको हिसाबमा टाढा रहनुहोला, काममा सफलता मिल्नेछ। नभनेको कामहरू बन्दै जान सक्ने सम्भावनाको योग छ। आज तपाईँको लागि सफलतापूर्ण दिनहरू देख्न सकिन्छ। इष्टमित्रहरूले साथ दिने योग छ। मान सम्मानमा पनि वृद्धि रहनेछ। आफूभन्दा ठूलो जनहरूको आशीर्वाद प्राप्त रहन्छ। मन भने डराउन सक्छ, चिन्तित भएर आत्तिको मनलाई मन्दिरको सान्निध्य, गुरुको सान्निध्यबाट मन शान्त मिल्नेछ। आज ओम मन्त्र जप गर्नु, यो ओमकार मन्त्रले तपाईँको अन्तस्करणलाई शुद्धि गर्ने योग छ। पराक्रम युक्त दिन छ। आफन्तहरूसँग नडराउने योग छ, तर कहिलेकाहीँ चोटपटको भए पनि हुन सक्छ। साङ्गीतिक क्षेत्रमा रुचि वृद्धि रहने योग छ। कन्या राशि, उनीहरूको लागि मान सम्मानमा वृद्धि हुन्छ। आँटेका ताकेका कामबाट सफलता आजको राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ। लग्नमा चन्द्रमा हुँदा ऐश्वर्य थपिनेछ, बलवान खालको योग छ। गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ भने अलिकति तपाईँको अहम्ता भने वृद्धि रहन सक्छ। सावधानी अपनाउनु, आफ्नो कुराहरूलाई गोप्य हिसाबमा राखेका कामलाई गोप्य नै राख्नु शुभ हुन्छ। आजको दिनमा अनावश्यक खर्च, दौड़धूपको युग। आजको दिनमा झुटो आरोपको सामना, पढ़ाईमा कमजोरी, दिन बिग्रिएको छ। सकारात्मक बनाउनको लागि ओम नमः शिवाय मन्त्र जप गर्नु राम्रो हुन्छ। हरेक काममा सफलता मिल्ने छ। तपाईँको लागि सफलता नै आजको लागि धेरै सहज हुनेछ। सांगीतिक क्षेत्रमा रुचि बन्नेछ भने प्रेममा पनि सफलता मिल्ने राशि धनुलाई संकेत देख्न सकिन्छ। मकर राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। इष्टमित्रहरूले साथ दिन सक्ने योग छ। लामो दूरीको यात्राहरूमा सहज हुने योग राशिमा संकेत छ। कुम्भ राशि हुनेको लागि आजको दिन तपाईँको लागि सफलतापूर्ण दिन छ। लामो दूरीको यात्राहरूमा पनि सहज हुन्छ। गर्दै आएका हरेक कामबाट सफलता मिल्नुका साथसाथमा पारिवारिक जीवनबाट पनि सहयोग प्राप्त हुन्छ। प्रेममा सफलता हात पर्नेछ। आठौं चन्द्रमा र लग्नमा शनि यानि शनि साथ दुईटा ग्रहले चोटपटको भय, अपरेशन, औषधि मूलमधन खर्च, काममा असफलता लगायत कामहरूले तपाईँलाई अलिकति केही सताउने भएको कारणले गर्दा विशेष सावधानी अपनाउनु राम्रो हुने योग छ। आजको दिनमा राधा कृष्णको मन्त्र जप गर्नु, ओम राधा कृष्णाभ्याम नमः मन्त्र जप गर्नुभयो भने दिन सफल रहन सक्ने योग छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658।

0: कार्यक्रम ज्योतिष दर्पण
1: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
0: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। कार्यक्रममा तपाईँलाई यतिखेर राशिफल पछि पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी तपाईँको साथमा उपस्थित हुँदै हामी तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयासमा लागिरहेका छौं। हामी यतिखेर खानबारी संखुवसभाबाट यतिखेर तपाईसँग बोलिरहेका छौं। रेडियो संखुव सभा 95.5 मेगाहर्जको स्टुडियोबाट हामी यतिखेर लाइभ प्रसारणमा रहेका छौं र हामी तपाईसँग भएका विशेष जानकारी र तपाईसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष कुराहरूको जानकारी दिँदै हामी उपस्थित हुनेछौं। जहाँबाट हामीलाई यतिखेर सुन्दै हुनुहुन्छ, तपाईँ कुन ठाउँबाट हामीसँग बोल्दै हुनुहुन्छ, जानकारी गराउनु भयो भने अझ धेरै सहज हुन्छ र हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर 98453 97658 र 98142 73601 कोही जिज्ञासु आउनु भएको मलाई जानकारी प्राप्त भइरहेको छ। म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म भोजपुरबाट बोल्दैछु गुरु, सकुन विश्वकर्मा।
0: सकुन जी आरामै हुनुहुन्छ? ठिकठाक छ ज्यानलाई?
1: आरामै छु।
0: चिना हात पर्यो परेन?
1: होइन गुरु,
0: परेको छैन। आज पर्छु कि भोलि पर्छ है?
1: हजुर, आएपछि सुनाउँछ होला।
0: हजुर, अनि के छ खबर? रेडियो सुन्दै हुनुहुन्छ?
1: रेडियो सुन्दैछौँ गुरु।
0: हामी कहाँ आइपुगेका छौँ थाहा पाउनुभयो?
1: शङ्ख सभा।
0: पक्का हो?
1: पक्का हो।
0: सुनेरै थाहा पाउनु भयो कि आइपुग्नु भयो होला भन्ने हच्चा भएर भने?
1: होइन, कार्यक्रम सुनिरहेको छु।
0: र कार्यक्रममा आउनु भएको छ, अहिले कसको बारेमा हेरौँ? सकुनजी,
1: हाम्रो मामाको बारेमा हेर्ने भन्नुहुँदैछ। पहिले म एउटा जिज्ञासा राख्नु पर्यो गुरु, अनि त्यसपछि मलाई नै म फोन दिन्छु।
0: एकदम एकदम मजाले।
1: यो गुरु, मैले सुनेको यो गोडा धुँदाखेरि नि
0: हजुर
1: काँचको थालमा धुनु हुँदैन अरे भन्ने सुनेको थिएँ, के हो यो कुरालाई स्पष्ट बुझाइदिनु न गुरु।
0: गोडा धुँदा काँचको थालीमा धुनु हुँदैन भन्ने सुन्नु भएको?
1: हजुर।
0: अब यस्तो छ, वास्तवमा गोडा धुँदाखेरि तामाकोमा पनि धुनु हुँदैन होइन? त्यसमा के गरे हुन्छ भने, अब आजभोलि त चाँदीको जमाना आएछ होइन, हामीले कतै कतै चाँदी पनि देख्छौँ। अब यो अलिकति गाह्रो विषय छ क्या हजुर। यो अब यो तामामा सिधै पाइलोटेको भने पाप लाग्छ होइन? अनिखेर चाहिँ त्यसमा गोडा धुनुभन्दा पहिले त्यसलाई तामालाई पूजा गर्ने परम्परा शास्त्रमा लेखा छ, अनि त्यहाँ गोडा धुनुभन्दा त्यसलाई

0: हामीले त्यसलाई विनियोग भन्ने हुन्छ क्या, त्यहाँ आफूलाई दोष नलागोस् भनेर त्यहाँ गर्ने परम्परा छ। अब यो वास्तवमा तामाकोमा पनि काँसको थालीमा पनि, झन् थालीमा त धुनै भएन किनभने भोलि त्यसमा केही खानुपर्छ होइन, त्यो हिसाबले अझ त्यसलाई धेरै नै बाइकट गरे होला होइन। अनि त्यसले चाहिँ तामामा पनि टेक्न हुँदैन, काँसमा पनि टेक्न हुँदैन, त्यो के भन्छ त्यसलाई ताउलो अथवा खड्कुलो के भन्ने परम्परा छ। त्यसमाथि एउटा दाउराहरू राखेर दाउरामा टेकेर गर्ने, अब त्यसको पानी पर्छ, थालेहरू चाहिँ त्यहाँ थाल कचौरा अम्खरा चाहिँ भित्र नराख्ने भन्ने सल्लाह दिए ल।
1: पानी प्राय त अब यता हाम्रोतिर खाने चलन छ, खानु हुँदैन अरे भन्ने पनि सुनेको थियो, के हो
0: यस्तो खान हुँदैन त कसले भन्नु मलाई थाहा छैन। त्यो दिन हामीले संकल्प गर्दा के भन्छौ भने विष्णु स्वरूपाय बराय भन्छौ क्या, विष्णु स्वरूपिणी, विष्णु बेहुलो हुन्छन्, लक्ष्मी स्वरूप भनेर चाहिँ आफ्नो कन्यालाई भन्छन्, लक्ष्मी र नारायण सम्झेर गोडा धुने, गोडाको पानी खाने मजाले हुन्छ, त्यो सम्झिने हो नि त, यो त परम्परा हो नि, शास्त्रमा लेखेकै कुरा हो नि। अब त्यसरी तपाईँको आज बेहुला र बेहुलीको गोडाको पानी खान हुँदैन भन्ने एक परम्परा, त्यहाँ मलाई कहिले काहीँ कहीँ कहीँ अहिले बिहेमा सुन्ने गरेको छ, त्यस्तो फोहोर गोडा खान्छन् भनेका छन्। अब त्यो फोहोर गोडा त हामीले त्यसलाई फोहोर खानु भने होइन, सफा खानु भने हो नि त। अब त्यसरी भोलिको दिनमा कसैले बाउरा आमाको खुट्टा ढोग्न हुँदैन भने त्यसलाई मान्ने कि नमान्ने, भन्न खोजेको अरू बेलाको कन्या र जस्तै तपाईँले कति सुन्नु भएको छ होइन, तपाईँको उमेर धेरै पनि भएको छैन मलाई जहाँसम्म लाग्छ होइन, किनभने हजुरको छोराको चिना बल्ला मैले कोर्दैछु होइन। अनि खेर चाहिँ पहिले पहिलेको परम्परामा बेहुलो कतै जाँदै हुनुहुन्छ, घोडामा सवार गर्दै हुनुहुन्छ, अथवा आजभोलि कारमा सवार गर्दै हुनुहुन्छ, अलिअलि जाम पर्यो भने उताबाट राजाको सवार आयो भने पनि राजाको सवारलाई साइड लगाएर बेहुला अगाडि जानु पर्थ्यो, किन राजा पनि विष्णु स्वरूप हो, हो बेहुलो पनि भनौँ न वर पनि विष्णु स्वरूप हो, त्यो दिनको चाहिँ विष्णु विष्णुमा चाहिँ राजाभन्दा ठूलो बेहुलो हुन्छ, त्यस कारण गर्दा राजाको सवार रोकेर जन्तीको सवारलाई अगाडि लाइने परम्परा हो, यो सानो हो बिहे भन्ने कुरा। आजभोलि के छ, न राम्रोसँग संकल्प गरेर बिहा गर्न, न ब्राह्मणलाई त्यहाँ क्यामेराम्यानले पढ्न समय दिन्छन्, न जन्तीले राम्रोसँग गर्नु विधि, बरु टाइम लागोस् बरु रातभरि बस्नु न भोलि जाउँला भन्छन्, आउने एक बजे आइपुग्छन् जन्ती, तिन चार बजे फर्किनुपर्छ नभए रात पर्छ भन्न हत्ते हरान गर्छन्, कसरी बिहा हुन्छ भनौँ न। अब यो के हो भने परम्परा शास्त्रीय मान्यता मार्दा गोडा धुना पनि हुन्छ, गोडाको पानी खाना पनि हुन्छ, अहिले यसलाई यतिमै टुङ्ग्यौँ ल।
1: हुन्छ गुरु ल, हाम्रो मामाले हेर्नुहुन्छ अरे उहाँलाई नै फोन दिन्छु
0: ल। दिनुहोस् ल।
1: राधे राधे गुरु।
0: राधे राधे, के छ मामा हजुर?
1: हजुर म मेरो आफ्नै बारेमा।
0: मामाको मामाको नाम के अरे?
1: नाम त मेरो गणेश हो, गणेश दाजु मेरो भोजपुर साथ हो, हाम्रो रन्जिता खुकुरी उद्योग हो।
0: ए ल ल लु त मामा, मलाई तपाईँको साल महिना गर्दै समय दिइहाल्नु लु त, लु त मलाई साल महिना गर्दै समय दिइहाल्नु त।
1: 2022 साल चैत महिनाको 15 गते,
0: चैत्र महिनाको 15 गते
1: सोमबार बिहान 5:25
0: 5:25
1: हजुर बिहानको भोजपुर जिल्लामै हजुर
0: 5:25 भोजपुर जिल्लामा। तपाईँको आफ्नै हो यो मामा? तपाईँको 14 गतेको राति 15 गतेको बिहान भन्छु मैले ल, हुन्छ? राशिको नाम बुद्धिराम हो
1: हजुर।
0: अनि राशि वृष राशि हेर्नुहुन्छ?
1: वृष राशि नै हेरिरहेको।
0: लग्नमा सूर्य र मङ्गल दुइटै खराब स्वभाव रहेछ, माइजीसँग पहिलेदेखि नै खडाङखुडुङ पर्यो कि दुइटा बिहे गरे हो मामा? ए मामा
1: हजुर,
0: तपाईँको उता रेडियोमा अलिकति डिस्टर्ब आइरहेको छ भन्दै थियो, फोन डिस्टर्ब हो, डिस्कनेक्ट पनि भइसकेछ, माफ गर्नुहोला। रेडियोको भोलमलाई यता थर्कियो भने हामी त्यसलाई मान्दैनौँ र तपाईँसँग त्यहाँबाट चिनाहार्ने काम पनि गर्दैनौँ, उहाँको अहिले मान्दारी गरेको दोष परेको छ, अरू कुरा पछि फेरि फोनमा गरौँला नि। कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, म उहाँलाई जानकारी गराएको छु। को हुनुहुन्छ? राधे श्याम हजुर।
1: गुरु राधे राधे।
0: इन्द्रजी हो
1: हजुर। गुरु
0: के छ खबर?
1: मेरो एकदम राम्रो छ गुरुको, भोजतिर सङ्घ सबै यात्रा कस्तो भयो अहिले, बसाइ कस्तो छ हजुर?
0: एकदम एकदम भने जस्तै छ हजुर, यहाँ त न गर्मी न जाडो आनन्द छ अहिलेसम्म, अब दिउँसो 12 बजेर अलिअलि गरिब होला जस्तो हुन्छ अरे, हिजो बेलुका चाहिँ सानो सानो खालको कम्मल ओढेर सुत्यो है, अनि रेडियो ओखर ढुङ्गा बजेको हो,
1: म अनलाइनबाटै सुनिरहेको छु गुरु रेडियो त,
0: अनि रेडियो बजेको छ चेक गर्नुपर्छ नि त हजुर, कहिलेकाहीँ नभए रेडियोमा के जानकारी भयो यसो त्यो पनि कहिलेकाहीँ जानकारी गराउनु ल, अहिलेको कसको बारेमा हेर्ने के के छ गुनासो छन् भने भन्नु है।
1: अनि गुरु
0: हजुर
1: संघ सभा त तीनचोटि गए आएको हुँदैछ भन्दै हुनुहुन्छ, ओखलमा चाहिँ फेरि आउनुहुन्न गुरु?
0: आउँ नि किन्न आइहाल्यो नि,
1: कहिले आउनुहुन्छ त गुरु?
0: अब अहिले ठ्याक्कै भन्नु छ, अब

0: मनमा कर्कट लग्न थियो, कर्कट लगेको मालिक चन्द्रमा उच्च भएर बसेका थियो, राम्रै थियो चिना नराम्रो थिएन। अहिले अलिकति ग्रहमा यो 70 सालको मान्छे 12-13 वर्ष संकटाको युग परेको छ भनेर थियो मैले। संकटाको शान्तिले गराउनु, संकटाको पूजा पाठ गराउनु आमालाई रोगी बनाउँछ, आमाको टाउको सम्बन्धी ठुलै समस्या आउँछ। के भएको छ दिदीलाई, ठ्याक्कै भन्दैन त?
1: टाउको एकदम दुख्ने, चक्कर लाग्ने त्यस्तो हुन्छ गुरु।
0: है आइसक्यो होइन?
1: हजुर।
0: राहु पनि सँगसँगै 7 वर्षबाट प्रारम्भ भएको रहेछ। 25 वर्षसम्म राहु छ, 15 वर्षसम्म संकट छ। राहु संकटको शान्तिहरू गर्ने, पूजा पाठ गर्ने, अलिकति आमालाई चाहिँ अलिकति अप्ठ्यारो पार्न सक्छ एउटा कुरा। अर्को कुरा, आमाको घरमा राहु र बाबाको घरमा केतु छ। बाबाको घरको मंगल तृतीय भावमा गएर बसेको छ, अलिकति बुवा चाहिँ अलिकति अकड अकड खालको के भनौँ न, अलि अप्ठ्यारो अप्ठ्यारो खालको मान्छे के हो। यसलाई एकदम ध्यान दिनुहोला, ग्रह शान्तिहरू गर्ने, पूजा पाठ गर्ने गर्नु। यो बच्चालाई स्वास्थ्यमा समस्या आउँछ, सँगसँगै यो बच्चालाई दाहिनेपट्टिको कोखोहरू दुख्ने, पोल्ने, अथवा भन्छ नि के भन्छ एपेन्डिक्सहरू हुने पेटमा क्या, अचानक त्यस्तो चिरफारको योग हुन सक्ने सम्भावना छ। यसलाई विशेष ध्यान दिनु है।
1: हजुर।
0: अरू
1: बुवा अक्कड भनेको त के आफ्नै हिसाबमा चल्ने अलि त्यो हजुर
0: उल्टो कुरा गर्ने भनेको हुन्छ नि, सामान्य कुरा पनि अरूले भनेको चाहिँ मान्दैन भने आफूले भनेको हुनुपर्छ, अरूले भनेको पनि त्यसलाई कुरुम तोडमोड गर्ने।
1: हजुर। यो भान्जाको बुवा आमासँग सम्बन्ध चाहिँ कस्तो छ दाजु?
0: ठिकै छ, ठिकै छ, नराम्रो छैन, राम्रै छ।
1: हजुर। भान्जाले अलिकति पढाइ अहिले
0: राहु र संकटा चिरी पारी गरी अलिअलि होइन समस्या धेरै आउँछ यस्तो मान्छेलाई।
1: हजुर।
0: झन् 11 वर्षदेखि 1 वर्ष भयो, डेढ वर्ष भयो भने पनि भयो, डेढ वर्षदेखि त पढाइ झन् चिरिप भएको छ। राहु भन्ने ग्रह पनि आएछ। यो अहिले के छ भने 70 मा चाहिँ 7 वर्ष 8 महिना पछाडि राहु रहेछ, त्रिभागीमा चाहिँ 11 वर्ष पछाडि राहु रहेछ भने चाहिँ अहिले राहु डबल भयो। उतापट्टि संकटा 15 सम्म अलरेडी छ भनेपछि राहु र संकट एउटा स्वामी पत्नीको युग भन्छन्। अचानक चिरफारको युग 15 वर्षभित्रैमा हुन सक्छ, एकदमै धेरै सेन्सिटिभ भएर ध्यान दिनु पर्यो, यसलाई एकदमै के ख्याल गर्नु पर्यो है।
1: हजुर गुरु।
0: अरू केही छ कि छुट्यो?
1: यो भान्जाले कुन विषय पढ्दा राम्रो हुन्छ, पढाइमा राम्रो हुन्छ कि?
0: पढाइमा राम्रै हुन्छ, पढ्नको लागि विदेश जाँदा पनि राम्रो हुन्छ। चन्द्रमा उच्च भएको मान्छे राम्रो छ, शनि पनि उच्च छ, डक्टर इन्जिनियर क्षेत्रमा पढाउनु। तर राहु र संकटको शान्ति नगरे 15 वर्षभित्रमा गडबडी हुन सक्छ, त्यस कारणले गर्दा अलिकति ध्यान दिएर अगाडि बढाउनु है।
1: हजुर। स्वास्थ्यमा चाहिँ हजुर गुरु अघि भन्नुभएको जस्तो
0: हो। हजुर।
1: बानी स्वभाव
0: बानी स्वभाव ठिकै छ, शान्त स्वभावका छन् मान्छे, राम्रै छन्। आँखा अब राई भए पनि आँखा गोलो गोलै छन्, ठुल्ठुलै छन्। अब प्राय राईहरूको कति आँखा अलिक सानसानो हुन्छ नि त होइन,
1: तिम्रो आँखा हुन्छ
0: भए पनि भान्जाको आँखा ठुलै छ।
1: हजुर हजुर
0: है
1: हजुर एकदम हो गुरु त्यस्तै।
0: ल अरू केही छ कि छुट्यो?
1: अनि मेरो दिदी भेनाहरू कतिको धर्म कर्ममा त्यो गर्नुहुन्छ त्यो घरमा?
0: दिदी बहिनीको त मैले भनिनँ, भान्जाकोबाट हेर्दाखेरि त्यस्तो नराम्रो छैन, ठिकै छ।
1: हजुर। घरको वास्तु कस्तो छ गुरु?
0: वास्तुको बारेमा ठिकै छ।
1: अनि शुभ रङ, शुभ अङ्क?
0: 2 अङ्क राम्रो हुन्छ, कालो रङ राम्रो, दक्षिण दिशा राम्रो, ठिकै छ है।
1: हजुर गुरु।
0: अहिले सुन्यौँ राजेश्याम।
1: गुरु
0: कार्यक्रममा हुनुहुन्थ्यो इन्द्र कुमार राई ओखलढुङ्गाबाट। प्राय जसो हामीसँग दैनिक पनि कुराकानी गर्ने प्रयास उहाँसँग हुन्छ, तर यो अलिकति एक दुई दिन एकदम व्यस्त भए, कसैको फोन कसैको रेस्पोन्स मैले गर्न सकिनँ। सबै सबैलाई अबको दिनमा समय मिलेपछि तपाईँहरूसँग सँगै रहनेछु, सँगै कुराकानी गरौंला भन्न चाहन्छु। कार्यक्रम ज्योतिष दर्पण र यो यतिखेर हामी नेपालभरबाट 100 रेडियो स्टेशनहरूबाट एकैसाथमा प्रसारण गरिरहेका छौं। तपाईँ जहाँ हुनुहुन्छ, तपाईँ जस्तो अवस्थामा हामीलाई सुनिरहनु भएको छ, तपाईँ सुन्दै गर्नुहोला। दुईटा नम्बर छन् 98453 9845 3 9 7 6 5 8, यो नम्बरमा वाट्सएप पनि गर्न सक्नुहुन्छ। वाट्सएपबाट पनि तपाईँहरू हामीसँग जोडिन सक्नुहुन्छ भने हामीलाई फेसबुकबाट लक्ष्मण सुवेदी 333 सर्च गरेर पनि हामीसँग तपाईँ नजिकिन सक्नुहुनेछ। कार्यक्रम ज्योतिष दर्पण नेपालभरबाट एकैसाथमा बजिरहँदा हामी हरेक जिल्लामा जान्छौं। यतिखेर खादबारीमा आएका छौं हामी। खादबारी आउनुको तात्पर्य भनेको खादबारीमा यो पारिपट्टि भोजपुरको नेपाली डाँडा चौकी

0: डाँडा होइन अनिखेर चाहिँ अरू अरू पालिकाहरूबाट पनि हामीसँग जोडिनुहुन्छ र यसपालिको नयाँ कदम हामी खानपारीबाट के गर्छौं भने तपाईँको गाउँमा जुन ठाउँमा आफ्ना पुरोहितहरू एकदमै कमी हुनुहुन्छ, धेरैले तराई जानुभयो कोही पनि हुनुहुन्न, के गर्ने होला, धेरै गाह्रो भइसक्यो भन्नुभएको छ। अब त्यसको लागि सम्भावना भए अनुसार हामी त्यो समस्याको समाधान गर्छौं। तपाईँको घरमा हामी आफै आएर तपाईँको घरमा ग्रह शान्ति गर्ने, तपाईँको घरमा रुद्री पूजा लाउने, तपाईँको घरमा सके सप्ताह लगाउने पर्यो भने अब के काम गर्न मन लागेको छ। तपाईँलाई पण्डितको अभाव हुन नदिनु नै हाम्रो एउटा धर्म जस्तो लाग्यो हामीलाई। त्यसो भएको हुँदा तपाईँहरूले सम्पर्कमा रहेर हामीसँग जोडिनुहोला। खानबारीमा तपाईँ चाँदनी चोकबाट यसो पूर्वपट्टिको त ओह्रालो बाटोबाट दुई घर यता अगाडि गइसकेपछि हामीले भेट्न सक्नुहुन्छ। चाँदनी चोकमै भने पनि हुन्छ क्या, चाँदनी चोकबाट पूर्वपट्टि यसो झर्ने बाटोमा होटल होराइजन कता छ भन्नु, अग्लो घरमा छ, त्यहाँ तपाईँ आउन सक्नुहुन्छ। धेरैले उहाँलाई चिन्नुहुन्छ त्यो होटललाई। त्यसो भएको हुँदा हामी तपाईँसँग त्यहीँ भर्नेछौँ, आउनुहोला। र आउँदाखेरि गुरु मेरो घरमा ग्रह शान्ति गर्न तपाईँ जानु पर्यो, तपाईँको टिम जानु पर्यो भन्नुहोला, किनभने एक्लै गरेर त सम्भावना हुँदैन होइन। त्यो भयो भने हामी मलमास पछाडिको समयमा तपाईँको लिस्ट तयार गरेर कुन दिन जुरेको छ, कुन दिन तपाईँकोमा गर्ने, कति दिन लाग्छ तपाईँकोमा, सबै कामको तयारी गरेर हामी तपाईँसँग असार महिना, अब साउन महिनामा त यो असार कति गतिदेखि हो अस्ता छ फेरि धेरै पछि त गर्न पाइँदैन, म त्यो पनि जानकारी गराउँछु। अहिले कार्यक्रममा छोटो विश्राम लिन्छु, विश्रामपछि अझ धेरै कुराहरूको तपाईँलाई जानकारी गराउनेछु। अहिलेलाई भने छोटो कार्यक्रममा विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेलीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97 158 98 143 76 1।
2: लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
1: तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामी तपाईलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी। हामी हरेक दिन चाहिँ आज पनि उपस्थित भएर तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142673601 सीधा सम्पर्कमा रहेर हामी तपाईसँग कुराकानी गर्ने प्रयास गरिरहेका छौं। हामीलाई सीधा तपाई कुराकानी गर्न यतिखेर 98453 97658 र 98142673601 सीधा सम्पर्कमा भने आउन सक्नुहुन्छ। हामी तपाईसँग भएका विभिन्न कुराहरूको जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने प्रयासमा लागिरहेका छौ। कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: नमस्कार गुरु। राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म लमजुङबाट हजुर।
0: लमजुङबाट हजुरको शुभ नाम?
1: मेरो शुभ नाम बिमला भट्ट।
0: बिमलाजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर लमजुङबाट?
1: हजुर म पावर एफएममा।
0: पावर एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, यो डुम्रेमा रहेको पावर एफएमबाट। कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो श्रीमानको।
0: श्रीमानको साल महिना गते समय भनिदिनु त।
1: हजुर 2041 साल।
0: 2041 साल
1: भदौ महिनाको 15 गते।
0: भदौ महिनाको 15 गते
1: शुक्रबार बिहान 7:15
0: 7:15 शुक्रबार बिहान हो
1: हजुर।
0: कुन जिल्लामा?
1: लमजुङमै हजुर।
0: को यो मान्छे?
1: मेरो श्रीमान।
0: तपाईँको श्रीमानको रेबाट नाम आउँछ, रेशम अथवा रेखा रेखा रेबाट नाम के छ?
1: रुबाट रुद्र भन्नुभएको थियो, के अरे पहिला त रुद्र छ के अरे।
0: 41 सालको भदौको 15 गते 7:15 कहाँ लेखा छ यो?
1: हजुर
0: कहाँ लेखेको छ 7:15? धेरै फरक पर्छ
1: है। अब पहिला यहाँको गुरु
0: तपाईँलाई 7:15 भन्न कसले भन्यो?
1: आमाले।
0: पक्का हो? चिना छैन?
1: चिना छैन, दाईको बनाउनु भएको छ, भाइको रहन्छ।
0: चिना बिना तपाईँ कसरी मिल्यो त? अब आमाले बिर्सिनु भयो अनि नामै फरक पर्यो त धेरै, अनि के गरौँ?
1: हेर्नु न खै भन्दा त्यही नै भन्नुहुन्छ के अरे।
0: 41 सालको भदौको 15 गते 7:15 रेबाट नाम आउँछ, रेशम लाल, तुला राशि हुन्छ, लग्नमा शुक्र। शुक्र पनि निज भएर बसेको छ, दाँतमा समस्या आउँछ, आँखाको समस्या आउँछ, छ कि छैन समस्या?
1: अहिलेसम्मलाई त छैन।
0: यो पनि मिलेन दाजुभाइसँग काट मार्छ भनेको एकदम कुरै मिल्दैन, यो हो कि?
1: हजुरले
0: एकचोटि घरमा सल्लाह गरेर मलाई सुन न, हजुरले एकचोटि सल्लाह गरेर मलाई दिउँसो अब एक दुई दिन पछाडि, अहिले म खानबारीमा छु, अलिक दिउँसो अलि चिनाएर व्यस्त हुन्छ, 8-10 दिन पछाडि मलाई सम्पर्क गर्नु, यसलाई हेरेर यो रुद्र कति बजी आउँछ खोजेर फेरि सल्लाह गरौँला। यो तपाईँको मिल्दैन अनि छुट्टिन्छु। राधे राधे।
1: गुरु
0: हजुर
1: म एउटा रिक्वेस्ट गर्छु, त्यसो भए अहिले फोन लागेको बेलामा मेरो छोराको हेरिदिन सक्नुहुन्छ?
0: एकचोटि ट्राई गरेपछि अर्काको नहेर्ने है, फेरि ट्राई गर्नु, फेरि हेर्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहेका छौँ। हामी यतिखेर आज हाम्रो पात्रो एप्लिकेशनमा आएका कमेन्टहरू हेर्न पाएका छैनौँ, हिजो पनि हेरेनौँ, आज पनि हेरेनौँ। हिजो र आजको कमेन्टहरू केही भएको खण्डमा हामी भोलि तपाईँहरूलाई पक्कै पनि हेरेर जानकारी अवश्य दिने नै छौँ है। हामी कार्यक्रम ज्योतिष तर्फको व्यवसायमा तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहन्छु। हामी धेरै भनेको तपाईँलाई चिना हेर्ने, चिना बनाउने र तपाईँका अब हामीले यो पालिदेखि चाहिँ ग्रह शान्ति पनि गर्ने, तपाईँको घरमै आएर तपाईँले भने बमोजिम ग्रहका पूरा विधान सहित होइन रुद्राभिषेक सहित चण्डीहरू सहित सबै कामहरू गर्ने प्रयास गर्छौ। जहाँ जहाँ गुरुबारहरू हुनुहुन्छ, जहाँ जहाँ पण्डितजीहरू हुनुहुन्छ, त्यहाँ हामीलाई पर्दैन, आफै गराउनु होला, केही फरक परेन। तर तपाईँलाई हामीले गर्न मन लाग्यो भने एकचोटि सम्पर्कमा चाहिँ रहनुहोला, भोजपुरमा पनि सम्पर्क राख्नुहोला र संखुप सभामा पनि यो दुईटा जिल्लाको लागि अहिले हामीले खुल्ला गरेको छौँ। यस पछाडि हामी झापा पनि आउनेछौँ, ग्रह शान्ति पनि गर्छौँ। तपाईँले गुरु हाम्रो मेरो घरमा तपाईँको टिमलाई बोलाएर ग्रह शान्ति गर्न मन लाग्यो, लो आउनु पर्यो, साइज हेर्नु पर्यो, के ग्रह शान्ति गर्न हेरिदिनु पर्यो भनेर फोन गर्नुभयो भने हामी नेपालभरि नै जान्छौँ है। अनि हामी अहिले पनि यता खानबारीतिर आएको भएर खानबारी र भोजपुर जिल्लालाई तयारी गरौँ। अनि असार महिनाको 1 गतेसम्म त मलाई मासै छ होइन, त्यस पछाडि हामी तपाईँहरूको तयारीमा रहेर तपाईँहरूसँग हामी कुराकानी गर्नेछौँ। असार महिनाको 32 गतेबाट चाहिँ मिल्दैन, असार महिनाभरि मिल्छ होइन, असार महिनाको 32 गतेबाट बृहस्पति अस्त हुँदै हुनुहुन्छ, त्यस कारणले गर्दा असारको 32 गते पछाडि नै शान्ति गर मिलेन। त्योभन्दा पहिले हामी तपाईँलाई जुराएर हेराएर गर्छौँ। र श्रावण महिनाको 24 गतेसम्म मिल्दैन, त्यसपछि फेरि मिल्छ भनेको यो असार महिना चाहिँ मिल्ने रहेछ होइन, श्रावण महिना चाहिँ लगभग 24-25 गतेसम्म मिलेन। त्यसो भएको हुँदा यही असारमै ग्रह शान्ति गर्ने तपाईँको घरमा गएर अब खानबारीमा कतिजना कतिवटा घरमा जानुपर्छ हामी पहिले नाम टिप्छौँ, अनि यति गते यो जुरीको छ, अब जस्तै कसैको मूलको शान्ति गर्नु पर्ला, गुरुले आएको बेला म छोरालाई मूलको शान्ति गराउँछु भन्नुहोला होइन। अनिखेर कोही चाहिँ त्यसरी चाहिँ आउनुभयो भने हामी तपाईँहरूलाई जानकारी गराउँछौँ। अब अश्लेष शान्ति गर्नु पर्यो भने 5 गते अश्लेष शान्ति गर्न मिल्ने दिन छ, अहिले यहाँबाट भनिहालेँ मैले। अनि 15 गते मूल नक्षत्र शान्ति गर्न भन्छ। अब खानबारीमा हुनुहुन्छ, भोजपुरमा हुनुहुन्छ, शङ्खेश्वरमा हुनुहुन्छ, तपाईँलाई हाम्रै टिमबाट तपाईँले अश्लेष शान्ति र मूल शान्ति गर्न चाहनुभयो भने जम्मा एक महिनामा एक दिन आउँछ यो मूलको लागि। अब कसले पहिले नाम टिपाउनुहुन्छ उहाँहरूको पालो आउँछ। फेरि यसो मैले भने, अब फेरि तपाईँ आउँछु भन्नुभएको थियो भन्नुभयो भने त फेरि सबैभन्दा त्यही भएर पहिले आएर हामीलाई फोनबाट भए पनि तपाईँले नाम टिपाउनुहोला, मेरो घरमा तपाईँको टिमलाई ल्याउन मन छ भन्दा अब आजदेखि नै सुरुवात गर्नुहोस्, हामी तपाईँको लागि सबै कुराको जानकारी गराउँछौँ। अश्लेष शान्ति चाहिँ 5 गते मात्रै परेको छ है, 5 गते अश्लेष शान्ति, 15 गते मूल शान्ति, अनि त्यस पछाडि अश्लेष र मूल चाहिँ शान्ति गर्ने दिन छैन असारमा होइन। ग्रह शान्तिहरू गर्दा चाहिँ तपाईँको रुद्री अग्निहरू जुराएर हामी तपाईँलाई जानकारी गराउँछौँ। दिनहरू प्रन्नै छन्, तपाईँले हामीलाई सम्पर्क गरेर अझै भेटेरै हेराएर अनि म कपीमै लेखेर दिन्छु त आफ्नो ठाउँमा भइहाल्यो, बागुरुले फेरि भ्याउनु न अरूले उछिल्लो। अब जस्तै अब 30 दिनमा 15-20 दिन त होला जुरेको होइन, त्यो भयो भने 15-20 जनाले हामीलाई बुक गराउनु भयो भने फेरि अरूको पालो साउन पछाडि आउन सक्छ, आउनु चाहिँ आउँछ, जरुर आउँछ। अब तपाईँले हामीलाई भेट्नु भयो भने असारमा गर्ने, साउनको 24 सम्म भएन, साउनको 24 पछि पछाडि पुरै गर्ने, नवरात्रमा पनि आउने, सबै कुराहरू गर्ने तयारी गरेका छौँ। तपाईँहरू हामीलाई भेट गर्न सक्नुहुनेछ कार्यक्रम ज्योतिष तर्पणको यो माध्यमद्वारा हामीले तपाईँलाई जानकारी गराइरहेका छौँ। यदिखेर कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर। को हुनुहुन्छ कुनै थाहा भएन, मजाले रेडियो भन्काउनु भएको छ, मैले भनेछु कार्यक्रममा फोन लागिसकेपछि रेडियोको बोलामलाई सानो गर्नुहोला। कोही हामीसँग जिज्ञासु हुनुहुन्छ, जिज्ञासु तपाईँ बनेर आउन सक्नुहुन्छ र हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते समयको आधारमा हामीसँग रहन सक्नुहुनेछ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
2: राधे गुरु। राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म भोजपुरबाट भेमबहादुर गुरुङ गुरु।
0: हजुर हजुर।
2: भोजपुरबाट भेमबहादुर गुरुङ गुरु।
0: भेमबहादुर गुरुङ भोजपुर कुन ठाउँमा हुनुहुन्छ त्यतिखेर? भेमबहादुर जी
2: भोजपुरको भोजपुरको ट्याङ्के मयुङको पल्लो छेउछाउ ट्याङ्के र सेर्मेको बिचमा गुरु।
0: ए माथि उता खोटाङ छेउछाउतिर होइन?
2: हजुर हजुर, एकदम बोर्डरमै हो गुरु, अब बोर्डर पुग्नको लागि। हजुर हजुर।
0: अनि कुन रेडियो बस्छ त्यहाँ?
2: म यहाँ भोजपुर एफएमबाट गुरु।
0: भोजपुरबाट सुन्नुहुन्छ? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: छोराको बारेमा गुरु।
0: छोराको छोराको साल महिना गते समय भनिदिनु त।
2: 2052 साल कार्तिक 19 गते आइतबार बिहानको 8:10 बिहान
0: 8:10 जाँदा।
2: हजुर गुरु।
0: कुन जिल्लामा भयो जन्म?
2: भोजपुरमै हो गुरु।
0: यो को अरे मान्छे?
2: मेरो छोरा गुरु।
0: छोरा छोराको नाम चाहिँ? रेवती नक्षत्रको दोस्रो पाउबाट दोबाट द्रोण कुमार नाम आउँछ, मिन राशि हुन्छ, लग्नमा मंगल अलि रिसाउनुहुन्छ हो, अलिअलि कामहरू बनिरहेको छैन हो, घरभन्दा बाहिर हुनुहुन्छ हो, अब यो मान्छेको बिहा बिग्रियो भने के गर्ने बा, बिहा त राम्रो देखिँदैन, बिहा बिग्रियो भने के गर्ने, त्यही त बिग्रियो भने के गर्ने भनेको मैले, सन्तानमा भोलिको दिनमा असन्तुष्टि हुन्छ, बुझ्नुभयो, सन्तानमा असन्तुष्टि, तपाईँको आफ्नै घरमा पितृको दोष पनि परे रहेछ, को मान्छे अकालमा मृत्यु हुनुभएको छ तपाईँको परिवारमा, आफ्नै भाइ, अनि उहाँको नाममा सत्ता छैन, सत्ता लाउनु भएको छैन,
2: सत्ता त लगाएको यो लामा दिदीबाट लगाएको गुरु
0: कसरी लाउनु भयो होइन, पितृ उद्धार भएको छैन हजुर, अनि कालतर्फ एक पनि परेको छ, एकदम जे गरे पनि एकदम असफल मान्छे क्या, बिचरा यति मेहनत गर्नुहुन्छ, फेरि लग्नमा बृहस्पति छ, यसले धेरै कुरामा धानेको छ, अहिलेसम्म खान लाउन मजाले पुगेको छ होइन, आम्दानी पनि छ, तर कालसर्पयोग सूर्य ग्रहणको शान्ति गराउनु, पूजापाठ गराउनु साह्रै राम्रो हुन्छ, पितृको दोषको लागि सात दिनसम्म पण्डितजीलाई राखेर मजाले पूजापाठ गराउनु है, अरू के छ,
2: अरू यो घरको वास्तु अब उसको श्रीमती नानीहरूसँगको अब
0: वास्तुको लागि बिग्रिएको छ, पत्नीको लागि माङ्गलिक पनि परेको छ है, यो पनि बिग्रिएको छ, सन्तानको लागि त एकदम अधुरो हुन्छ भनेको छु मैले, के भयो सन्तान अहिले अधुरो हुन्छ, यो कहिलेकाहीँ कालसर्पिक परेको मान्छेलाई सन्तानमा विशेष गरी पुत्र चाहिँ नहुन सक्छ, भैयाले पनि भाकल गरेर कतै पाएको हुन्छ भन्ने र मैले भन्छु, के छ अहिले
2: पुत्र होइन, छोरी चाहिँ छ गुरु,
0: त्यही त छोरी छ, छोराले नहुने नहुने हो कि भन्ने, त्यही भएर मैले होइन अभाव हुन्छ क्या, सन्तानमा केही न केही अभाव हुन्छ, नेपाली समाज परम्परामा फेरि के छ भने आजभोलि ग्याउँले कुरा काटेर हैरान पार्छन् क्या छोरो भएर भने, त्यसले गर्दा मान्छेको मन भोलि बिग्रिन सक्छ, त्यही भएर बेलैमा शान्ति गर्नु, अर्को बिहे गर्ने पर्ने बाध्यता नहोस् है,
2: के को शान्ति गर्नुपर्छ गुरु,
0: कालसर्पयोगको पितृदोषको सूर्यग्रहण योगको शान्ति गर्ने, आइतबार लसुन प्याज माछा मसु नखाने र एउटा आँखसँग विवाह गर्ने है, एकजना एकजना एकजना गुरुले भइहाल्छ, मैले मैले भन्छु नि त घरभन्दा बाहिर हुने योग छ, पैसा पनि कमाएको छ, तर पैसा कमाएर हुँदैन क्या हजुर, पैसा बचाउन सक्नु पर्यो हो सबैभन्दा ठुलो होइन, प्रभु हुन्छ त भएर नि हजुर, भएर भएन
2: हजुर गुरु, हजुर यो के अरे अहिले त्यहाँ यता यता भएर म पठाइदिन्छु, नजिक आउनु भएको छ
0: होइन, अब यहाँ पठाएर सबै कुरो हुँदैन होइन, यसलाई सल्लाह गरौँ, यसलाई तपाईँको घरमा सप्ताह लाउने तयारी गर्नु, तपाईँ घरमा मैले भनिहालेँ नि पैसाको पनि कमी हुँदैन, मान्छेलाई कमी त सबैलाई कमी छ होइन, को छ र यहाँ पैसा फालेर हिँड्ने त, तथापि पितृको नाममा थोरै खर्च गरेर एकदम विधिवत रूपमा शान्ति गर्न सक्ने हैसियत तपाईँलाई छ, त्यो गर्नु भयो भने अझ धेरै कुरामा राम्रो हुन्छ है,
2: हजुर हिजो गुरुले के अरे वास्तुशास्त्रको बारेमा भन्नुहुन्छ, हाम्रो भर्याङ उसको मेन गेट त छैन गुरु, ढोकाको अवस्था कस्तो देखिन्छ गुरु,
0: मैले भनिसकेँ त वास्तु बिग्रिएको छ तपाईँ घरमा, तपाईँको घरमा एकजनाले औषधि खाइरहनु पर्ने मान्छे हुनुहुन्छ, को छ,
2: मै हो गुरु,
0: अनि तपाईँको घरको ठ्याक्कै उत्तरपट्टि त अनि घरको भित्तो पनि भत्किएको छ, हेर्नु त उता पहाडी गरा कहाँनिर हो घर,
2: उत्तरपट्टि त भत्किएको छैन गुरु,
0: उत्तरपट्टि भनेको त्यहाँबाट साग खोटाङ पर्छ होला नि, खोटाङतिर पर्छ उत्तर होइन,
2: खोटाङ ठ्याक्कै ऊ पर्छ गुरु, अब ठ्याक्कै यो पान्दारेमै हो गुरु,
0: पान्दारे भन्छ, म त्यहाँ आएको छैन होइन, तपाईँको घरबाट घाम उदाउनेपट्टि फर्किँदा देब्रेहाटपट्टिको साइडमा भित्तोमा चर्किने, भित्तोमा एउटा ढुङ्गो झर्ने, भित्तोमा पाप्रा उकिने, केही न केही दोष छ घरमा, हेर्नु होला
2: उत्तरपट्टि, उत्तरपट्टि भूकम्पले अलिकति त्यो

0: तपाईँको घरबाट घाम उदाउनेपट्टि फर्किँदा देब्रेहाडपट्टिको साइडमा भित्तोमा चर्किने, भित्तोमा एउटा ढुङ्गो धर्ने, भित्तोमा पाप्रा उकिने, केही न केही दोष छ घरमा, हेर्नु होला।
1: उत्तरपट्टि भूकम्पले अलिकति त्यो
0: दैनिक रूपमा तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयास गरिरहेका छौं। हामी लामो समयदेखि हामी तपाईँहरूसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयास गरिरहेका छौं। हामी 9843597658 र 9812473601 सिधा सम्पर्कमा रहने प्रयास गरिरहेका छौं। त्यसो भएको हुँदा तपाईँहरू जहाँ हुनुहुन्छ अनि जस्तो अवस्थामा हामीलाई सुनिरहनु भएको छ, तपाईँले हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि यतिखेर खादबारीमा यो अवसर हामीले लिएर आएका छौं। खादबारी संखुब सभामा तपाईँहरू आउन चाहनुहुन्छ, छोराछोरीको चिना बनाउन, हेराउन, मैले त भनिहाले अब त ग्रह शान्ति गर्ने सहित पूरा काम हामी गर्नेछौ, यसको लागि सम्पर्कमा रहनुहोला। 9843597658 र 9812473601 तपाई सम्पर्कमा आउन सक्नुहुनेछ। र यो कुरा खानबारीमा रहँदा अरूको चिना हेर्ने के हुन्छ भन्दा अरूको चिना पनि हेर्छौ, तपाईँले हामीलाई दिउँसो सम्पर्कमा गर्दै गर्नुहोला। खानबारीमा कहाँनिर भेट्ने गुरुलाई भन्दा फेरि मनमा कौतूहल त अब भर्खरै रेडियो खोल्नु भएको छ, ए गुरु त आइसक्नु भयो त भन्ने भएको छ भने शङ्खुबा सभा यो खानबारी बजारको चाँदनी चुकबाट यसो ओह्रालो झर्ने बाटो पूर्वपट्टि भनेको फुलपाती चुक जाने बाटोमा झर्ने ओह्रालो ठेक्का चाँदनी चुकबाट यसो एक मिनट पनि लाग्दैन होइन, चाँदनी चुकबाट अथवा देवकोटा चुकबाट थोरै पूर्वपट्टि चाँदनी चुक छ, त्यहाँबाट थोरै अगाडिपट्टि आउनुभयो भने हामीसँग तपाईँको भेटघाट रहन्छ। त्यसो भएको हुँदा हामीलाई सिधा तपाईँ सम्पर्कमा रहेर हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयास गरिरहेका छौं। सन्तोष सभामा चाँदनी चुकमा हामी रहेका छौं, चाँदनी चुकै भने पनि हुन्छ, फुलबारी चुक जाने बाटो चाँदनी चुकैबाट एक घर अगाडि त हो होइन, त्यो साइडमा आउनुहोला, हामीलाई भेटघाट गर्न सक्नुहुन्छ। होटल होराइजन भन्दै आउनुहोला, हामीसँग भेटघाट हुन्छ भन्दै आजको लागि कार्यक्रम ज्योतिष दर्पणको आजको लागि भने अब अन्तिम भागमा आएका छौं। खानबारीमा आउनेहरूलाई विशेष गरी एउटा अनुरोध छ, आउँदाखेरि अनिवार्य रूपमा घरमा भएका चिना लिएर आउनुहोला। चिना छैन, टाढा छ चिना, अथवा तपाईँ खादबारीमा बसिरहनु भएको छ भने मगाएर आउनुहोला, हामी 5-7 दिन रहन्छौं यतै, नातिकन आउनुहोला। र चिना छैन भने चिना बनाउने तयारीका साथमा पनि आउनुहोला, उतिखेर चिना बनाएर तपाईँले प्राप्त गर्न सक्नुहुन्छ भने। अर्को कुरा तपाईँलाई मैले भनिहालेँ, ग्रह शान्ति गर्नुपर्छ कि कवच लाउनुपर्छ कि राशि रत्नहरू लाउनुपर्छ कि, हामी सबै कुराको तयारीको साथमा आएका छौं। तपाईँहरूलाई हामी अरूभन्दा पनि यसपालि हामीले नयाँ काम चाहिँ अब यो चिना बनाउने, चिना हेर्ने, कवच लाउने त हामीले पहिलेदेखि गर्दै आएको, फोनबाट पनि गर्यो, यसपालि चाहिँ खादबारीबाट हामी पुरै जिल्लामा र पारी भोजपुर जिल्लामा पनि तपाईँले नाम टिपाउनु भयो, फोनमा सम्पर्कमा रहनु भयो भने तपाईँको ग्रहहरू हेरेर हामी तपाईँको घरमै ग्रह शान्ति पनि गर्ने काम गर्छौं। बुझ्नुभएको छ होइन? ल, यो सबै कुराको जानकारी गराएँ कार्यक्रम ज्योतिष दर्पणको व्यवसायबाट। आजको लागि आगे लिनुपर्ने बेला भइसकेको छ, भोलि बिहान तपाईँसँग मेरो भेट पुनः रेडीको ध्वनि तरङ्गमा रहनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस्, नमस्कार, राधे राधे।

0: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हाट जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
2: सन्जु, कहाँ हो के यति हतार हतारमा?
3: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
2: अरे अरे सपना, तिमी कता जान लागे कि?
4: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
2: ए रमेश, पर्ख न, कता हेरेको के?
5: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ महाराज है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु
2: नै। सबैजनाले नमन।
6: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
7: Radio Tiger Studio Time.
8: यति बेला बिहानको 9 बजेको छ।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा, टुँडीखेलमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने। सुशासनलाई प्राथमिकता राख्दै 20 खर्ब भन्दा माथिको बजेट ल्याउने तयारी। पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनमा जोड़। आज सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना। केही ठाउँमा हावाहुरी समेत चल्ने भएकाले सावधानी अप्नाउन आग्रह। बढ़दो तनावी शान्ति स्थापनामा संयुक्त राष्ट्रसंघको जोड़। सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य। र नेपाल ए क्रिकेट टीम भारत प्रस्थान। नेपाल खबरमा अब पूरा खबर। नागरिकको त्याग, जनसंघर्ष र जनआन्दोलनबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा भएको छ। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। 240 वर्षदेखि कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ। लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ। विश्वमा अभ्यासमा रहेका शासन व्यवस्था मध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले नागरिकको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्र बिन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्नेमा नागरिक अगुवाहरूले जोड़ दिँदै आएका छन्। राजनैतिक स्थिरता र आर्थिक विकासले मात्रै गणतन्त्र सुदृढ हुने उनीहरूको भनाइ छ। गणतन्त्र दिवसको अवसरमा काठमाण्डौको सैनिक मंच टुँडीखेलमा अहिले विशेष समारोह हुँदैछ। अघिल्ला वर्षहरूमा राष्ट्रपति सहित विशिष्ट व्यक्ति सहभागी समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा भए पनि यसपटक प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने हुनुभएको छ। सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागेको हो। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर व्यवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ। यसैगरी निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने सरकारले तयारी गरेको छ। सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको जनाएको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पुनर्संरचना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलतामा जोड़ने तथा राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी रहेको छ। बजेटको आकार 20 खर्ब नाग्ने अनुमान गरिएको छ। राष्ट्रिय स्रोत अनुमान समितिले गएको फागुन 15 सरकारलाई आगामी आर्थिक वर्षका लागि करिब 18.94 अर्ब रूपियाँको बजेट सिलिङ निर्धारण गरेको थियो, जसमा चालुतर्फ 7.55 अर्ब र वित्तीय हस्तान्तरणतर्फ 4.19 अर्ब सीमा दिएको थियो। यसैगरी पुँजीगत तर्फ 3.67 अर्ब र ऋणको ब्याज सावा भुक्तानीतर्फ 3.48 अर्ब सिलिङ तय भएको थियो। तर सरकारले समितिले तोकेको सिलिङ भन्दा माथिको बजेट ल्याउने तयारी गरेको छ। पछिल्ला वर्षहरूमा बजेटको आकार 2 गुणा बढ़ीले विस्तार भए पनि त्यसै अनुसार राजस्व र खर्च भने बढ़ेको देखिँदैन। बजेटको मुख्य स्रोत राजस्व संकलन बजेटको तुलनामा विस्तार नहुँदा सरकारलाई हरेक वर्ष स्रोत व्यवस्थापनको दबाव पर्ने गरेको छ। आज सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भूभागमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभाग सहित देशका अरू ठाउँमा हावाहुरीको समेत सम्भावना रहेकाले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। हिजो बेलुकीदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ, केही ठाउँमा हावाहुरी समेत चलेको छ। सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरै जसो ठाउँमा पानी परेको छ। पानी परेपछि लुम्बिनी र सुदूरपश्चिम सहित धेरै ठाउँ का नागरिकले गर्मीबाट राहत पाएका छन्। पश्चिम तराईमा केही दिन यता तापक्रम 40 डिग्री सेल्सियस र त्यो भन्दा माथि पुगेकोमा पानी परेपछि भने तापक्रम घट्न थालेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबर सँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले पहिलो पटक राजदूत नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धा मार्फत आवेदन आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो। आवेदन दिने अन्तिम समय जेठ 22 गतेसम्म तोकिएको छ। राजदूतका लागि आवेदन दिन कम्तीमा 35 वर्ष उमेर पुगेको नेपाली नागरिक तथा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण भएको हुनुपर्नेछ। भ्रष्टाचार, नैतिक पतन वा सरकारी सेवाबाट बर्खास्त भएका व्यक्तिले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ। विदेशी स्थायी वा अस्थायी बसोबास अनुमति भएका तथा अन्तर्राष्ट्रिय सहायता प्राप्त गैर सरकारी संस्थामा कार्यरत व्यक्तिहरू पनि अयोग्य हुनेछन्। मन्त्रालयले विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति मा अनुभव, अंग्रेजी भाषामा दक्षता र उच्च नैतिक चरित्रलाई अनिवार्य योग्यता मानेको छ। परराष्ट्र मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायत लगायत झण्डै 1.5 दर्जन देशमा रिक्त रहेको राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाउँदै खुल्ला आवेदन आह्वान गरेको हो। आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइँदैछ। सन् 1953 मे 29 तारीकका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए। त्यही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे 29 दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो। सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघले विश्वभर बढ़दो द्वन्द, राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका बीच शान्ति स्थापनाको आवश्यकता झन बढ़दै गएको बताएको छ। विगत 78 वर्षदेखि यो विश्व संस्थाले द्वन्द प्रभावित क्षेत्रमा शान्ति सैनिकको उपस्थितिले हिंसा न्यूनीकरण, नागरिक सुरक्षा तथा दिगो शान्ति प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ। महासचिव एन्टोनियो गुटेरेजले पनि वर्तमान समयमा शान्ति स्थापना, स्थायित्व, सुरक्षा र आशा पुनर्स्थापित गर्ने प्रभावकारी तथा कम खर्चिलो माध्यम भएको बताउनु भएको छ। अब खेल खबर। भारतको उत्तराखण्डमा आयोजना हुने 42 अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाल ए टोली भारत प्रस्थान गरेको छ। प्रशिक्षक राजु बस्न्यात र कप्तान अनिल कुमार शाहको नेतृत्वमा रहेको टोली हिजो भारत गएको हो। टोलीमा ललितराज वंशी, देव खनाल, पवन सराफ, रसिद खान, मयन यादव, तृतराज दास, बसीर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त थामी, दीपक डुमरे, युवराज खत्री, विपिन खत्री र अर्जुन कुमार रहेका छन्। नेपालले प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेल भोलि केरला विरूद्ध खेल्नेछ। त्यसपछि पर्सी गोवा तथा आउने मंगलबार ओडिशासँग खेल्ने तालिका छ। प्रतियोगिताको क्वार्टर फाइनल जेठ 21 गते, सेमी फाइनल जेठ 23 गते र फाइनल खेल जुन जेठ 24 गते हुनेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा, टुडी खेलमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, सुशासनलाई प्राथमिकता राख्दै 20 खर्ब भन्दा माथिको बजेट ल्याउने तयारी, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनमा जोड़, आज सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, केही ठाउँमा हावाहुरी समेत चल्ने भएकाले सावधानी अप्नाउन आग्रह, बढ़दो तनावबीच शान्ति स्थापनामा संयुक्त राष्ट्र संघको जोड़, सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य, र नेपाल ए क्रिकेट टीम भारत प्रस्थान।
4: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
5: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
6: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
5: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
7: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
8: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले

0: चढाउने सम्बन्धी सूचना राजवंशी मेडिकल भुरी गाउँमा
1: सोह्र गते शनिबारको दिन
0: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98585200002।

0: लक्ष्मी
1: ए लक्ष्मी अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841485775।
5: आपने सुनती बाकी रेडियो टाइगर 99.2 मेगाहर्ट्ज़।

0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड़ र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: Radio Tiger Studio Time. अहिले बिहानको 10 बजेको छ।
1: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा
3: यही जेठ 16 गते शनिबारको दिन
1: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू: पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने, मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क नम्बर 98-85-25-002।
0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
4: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
5: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
4: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
5: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
4: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
5: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
6: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: डाक्टर आउने सम्बन्धी सूचना राजवंशी मेडिकल भुरीगाउँमा
1: यही जेठ 16 गते शनिबारको दिन
0: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने, मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98585002।
2: सन्जो कहाँ हो के यति हतार हतारमा?
3: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
2: अरे अरे सपना, तिमी कता जान लागे कि?
4: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
2: ए रमेश पर्ख न, कता हेरेको के?
5: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
2: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
3: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
2: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98575002017 र 98575003582।
3: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।
6: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात् रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
7: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
8: Radio Tiger Studio Time. अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकारले आज आउँदो आर्थिक वर्षको बजेट ल्याउँदै बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड। गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोडियो, राष्ट्रपतिबाट सम्बोधन, राजनैतिक परिवर्तनले मात्र नागरिकका अपेक्षा पूरा नहुने, राष्ट्रपति पौडेलको भनाई। कम्बोडिया सरकारले 602 जना नेपालीको जरिवाना मिनाहा गर्यो, तत्काल स्वदेश फर्किन आग्रह। इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई। र काबा महिला भलिबलको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित। नेपाल खबरमा अब पूरा खबर। सरकारले आज आउँदो आर्थिक वर्ष 83-84 को बजेट ल्याउँदैछ। अर्थमन्त्री डाक्टर सोनी मुवागले संसदको संयुक्त सदनमा अहिले दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको हो। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ। आउँदो वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्री वाग्लेको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाको सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समय अनुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने सरकारले तयारी गरेको छ। सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको जनाएको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पुनर्संरचना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यम शीलतामा जोड्ने तथा राष्ट्रिय अनुसन्धान तथा नव प्रवर्धन कोष स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी छ। आउँदो आर्थिक वर्षको बजेटको प्रत्यक्ष प्रसारण तपाईँले उज्यालो रेडियो नेटवर्कबाट पनि सुन्न सक्नुहुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनैतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा आज सैनिक मंच टुनिखेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधार सहित राज्य सत्ताको चरित्र, राजनैतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। नवयुवा आन्दोलन र उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधि सभा चुनाव सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको उल्लेख गर्दै उहाँले जनचाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढ़ाउने निर्णय गरेको बताउनुभयो। गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम भइरहेका छन्। सैनिक मंच टुनिखेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्व सहभागी हुनुभयो, तर विशेष समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्नुभएन। गणतन्त्र दिवसको अवसरमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोड़िएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका कारण समारोहमा सहभागी हुनुभएन। पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बसोबास गर्दै आएका 602 जना नेपाली नागरिकको जरिवाना शुल्क मिनाहा गरेको छ। थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिवाना मिनाहा गरेको हो। दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह समेत गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समय अवधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात वान वे ट्राभल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकिएको जनाएको छ। दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो। तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ, जरिवाना र कैद सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ। सरकारले देशभरबाट 14 उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ। आज राष्ट्रपति भवन चितल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनै 2,00,000 रूपियाँ पुरस्कारसहित उत्कृष्ट 14 किसानलाई सम्मान गर्नुभएको हो। सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनौट गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कार्यक्रममा सम्मानित किसानले राज्यबाट प्राप्त सम्मानले कृषि पेशामा थप ऊर्जा उत्साह र मनोबल बढ़ाएको बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकास का लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच पार्टी समायोजन भएको छ। पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री ददिराम परियारले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा सहमतिका 7 बुदा उल्लेख छन्। दुवै पक्षबीच पूर्ण एकता कायम गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढ़ाउने सहमति भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा आज भएको कार्यक्रममा दुई पार्टीबीच एकताको सहमति भएको घोषणा समेत गर्नुभएको छ। पर्सी आइतबारसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको केही ठाउँमा हावाहुरी सहितको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको तराई र पहाड़ी भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ। आज राति र भोलि तराई र पहाड़का केही ठाउँमा र पर्सी आइतबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भेगका थोरै ठाउँमा पनि हावाहुरीको सम्भावना छ। आज सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने तथा कतै कतै असिनासहित पानी पर्ने महाशाखाले जनाएको छ। अब विदेशको खबर। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गर्नुभएको छ। यद्यपि उपराष्ट्रपति भान्सले युद्धबारे सम्झौता हुनुअघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दाहरू समाधान गर्न बाँकी रहेको बताउनु भएको बीबीसीले जनाएको छ। सम्झौतामा युद्ध विरामलाई 60 दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यको बारेमा वार्ता शुरू गर्ने उल्लेख छ। यसअघि हिजो अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एक खाली ढाँचामा सहमति भएको बताएका बीबीसीको खबरमा उल्लेख छ, तर यसबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वले स्वीकृति दिइसकेका छैनन्। इरानी अर्धसरकारी समाचार संस्था तस्मिनले यो सम्झौतालाई अन्तिम स्वरूप नदिएको वा पुष्टि नभएको भनेर उल्लेख गरेको छ। अमेरिकी उपराष्ट्रपति भान्सले अहिलेसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रहरूका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो। गएको अप्रेल महिनाको शुरूमा युद्धविराममा सहमति भएको थियो र त्यसबेलादेखि अमेरिका र इरानले दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसैबीच अमेरिका र इरानले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप पनि लगाउँदै आएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई प्रभावित गरेको छ। अब खेल खबर। काबा महिला भलिबल च्याम्पियनशीपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कबड्डलमा केही बेर अघि सम्पन्न खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। भारतले पहिलो सेट 25-22, दोस्रो सेट 25-23 र चौथो सेट 25-22 जित्यो। नेपालले तेस्रो सेट 25-15 जितेको थियो। यससँगै भारतले कास्य पदक जितेको छ। प्रतियोगिताको उपाधिका लागि अहिले दिउँसो 4:30 इरान र काजकिस्तानले खेल्दैछन्। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएका थिए। प्रतियोगितामा 8 टोली सहभागी थिए। समूह ए नेपाल, भारत, किर्गिस्तान र मालदिव्स तथा समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका थिए। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारले आज आउँदो आर्थिक वर्षको बजेट ल्याउँदै बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड़। गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोड़ियो। राष्ट्रपतिबाट सम्बोधन, राजनैतिक परिवर्तनले मात्र नागरिकका अपेक्षा पूरा नहुने, राष्ट्रपति पौडेलको भनाई। कम्बोडिया सरकारले 602 नेपालीको जरिवाना मिनाहा गर्यो, तत्काल स्वदेश फर्किन आग्रह। इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिल्ला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई। र काबा महिला भलिबलको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित।
5: रेडियो टाइगर 90.2 मेगाहर्ज गर्जन त सधैँ बाप छैन।
6: कान्छी, गहना कहाँबाट किने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
7: विजय सुनचाँदी पसलमा नै किन नि?
6: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-84-63-858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
8: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
9: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
6: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98-245-51-204। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
10: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
11: ए लिनुहोस् त।
10: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि?
11: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
10: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोरा छोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
11: हो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त कहाँबाट सिलाएर ल्याउनु भयो?
10: यो कोट प्यान्ट त हाम्रै भुरिगाउ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
12: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
13: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841485875।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त। हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया।
0: प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482974।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ, कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब

0: भनेको मान्नुहोस् न,
1: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्लाघरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
0: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
1: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरी गाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न, मलाई हतार भइसक्यो।
0: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
1: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्ट का साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
0: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-67-187 र 9869-51-84-78।
1: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया। खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
2: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश। आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
3: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। Radio Tiger Studio Time। यति बेला अपराह्नको 4 बज्यो।
2: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
4: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
0: मलद्वारमा हुने रोगको लक्षण। मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू, रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
0: आयुर्वेदिक उपचार मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
4: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
6: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
7: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
6: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
7: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
6: अन्कल सेवाहरू,
7: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98480-22-229 र 98605-22-229।
2: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं, आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौं, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया, रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।

0: एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यस्तो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
6: नेपाल सरकार विज्ञापन हो। यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बाँके, बर्दिया, दाङ र रोल्पा जिल्लाका सार्वजनिक निकायहरूमा भ्रष्टाचार जन्य कसुर भएको थाहा पाएमा वा कुनै राष्ट्र सेवक कर्मचारीले घुस रिश्वत माग गरेमा निम्न ठेगानामा उजुरी गरौं। मोबाइल नम्बर 9858043888, कार्यालय प्रमुख 9858045788, सूचना अधिकारी र फोन नम्बर 081550626, 081550627, फ्याक्स नम्बर 081550726। 24 घण्टा सम्पर्क गर्न सकिने मोबाइल नम्बर 9855453488, साथै पैसा नलाग्ने टेलिफोन नम्बर 107 समेत सम्पर्क गर्नुहोला र कार्यालयको इमेल CIAA@gmail.com। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटोल, सम्पर्क कार्यालय नेपालगंज।
1: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
1: गराउला नि काकु, के पो हतार छ र?
0: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म मृत्यु बसाई चराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कूल भर्ना गर्न, नागरिकता पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
1: ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
2: जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
1: नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौँ।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाढ छ।

0: खबर प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको हुने सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, जार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै भुरीगाउँ बजार, बर्दिया।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: बुढी, ल मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
6: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा? अब त भनेको मान्नुहोस् न।
5: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हरेके छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
6: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो। स्कुल लागि थाहा छैन?
5: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
6: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
7: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
6: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 98-64-35-80-76, 98-48-067 र 98-69-51-84-78।
7: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
0: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरीगाउँमा
8: यही जेठ 16 गते शनिबारको दिन
0: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू, पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने, मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया। सम्पर्क नम्बर 98582500002।
9: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 96.2 MHz। Get on the dance floor.

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम आशाको किरण। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

0: कस्तै कष्टले भरिएको यो संसारमा येशू मात्र हुन् एक सत्य शरण, निराशा र अध्ययारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होलान्, तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशारहित, अनर्थक र पट्टै लाग्दो बद्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।
1: टीडब्ल्यूआर नेपालद्वारा प्रस्तुत आशाको किरण यस कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु। जीवित परमेश्वरको वचन सुन्ने हृदयको साथ बसिरहनु भएका सम्पूर्ण श्रोताहरूको बीचमा आज म दुःखका आनन्दहरू भन्ने विषयमा यो सन्देश लिएर आएको छु। सुनेर आशीषित हुनुहोला। म एउटा कथनबाट शुरू गर्न चाहन्छु, त्यसपछि एउटा महिलाले भनिन्, हामीसँग आनन्द र दुःखका कुराहरू गर। अनि उसले जवाब दियो, तिम्रो आनन्द नै तिम्रा नछोडिएको दुःख हो। अनि त्यही समयमा उसको मुखबाट एउटा हाँसो उठ्छ जो अक्सर तिम्रो आँसुले भरिएको थियो। यो कसरी हुन सक्छ र? जति गहिरो दुःख तिम्रो मनमा कोरिएको हुन्छ त्यति धेरै आनन्दमा तिमी समावेश हुन सक्छौ। के त्यो त्यही तिम्रो कचौरा होइन र जो कुमालेको चुलोमा जलेको थियो? के त्यो तिम्रो आत्मालाई शान्त पार्ने माटो होइन त्यो काठ जसलाई चक्कुले खोपिएको थियो? जब तिमी आनन्दित हुन्छौ आफ्नो हृदयमा गहिरो गरी हेर त, जब तिमीले त्यो मात्र पाउँछौ जो तिमीलाई दिएको छ, त्यही दुःख जसले तिमीलाई आनन्द दिन्छ। जब तिमी दुखित हुन्छौ तब फेरि आफ्नो हृदयलाई हेर अनि तिमी देख्नेछौ कि तिमी साँच्चै रोइरहेका छौ। त्यसैको लागि त तिमी खुसी भएकी छौ। तपाईँहरू मध्ये कतिले भन्नुहुन्छ दुःख भन्दा आनन्द ठूलो कुरा हो, र अरूले पनि भन्छन् होइन दुःख ठूलो हो। तर म तपाईँलाई भन्दछु, तिनीहरू अविभाज्य छन्, तिनीहरू सँगसँगै आउँछन्। जब तपाईँको टेबलमा कुनै एक्लै बस्छ तब तपाईँको ओछ्यानमा तपाईँसँग सुत्ने अर्को पनि हुन्छ। तपाईँको दुःख र आनन्दको बीचमा साँच्चै तपाईँ तराजु झै लड्किनु भएको छ। तपाईँ आफैमा रित्तो भएको बेला मात्र स्थिर र सन्तुलित हुनुहुन्छ। जब खजाना रक्षकले आफ्नो सुन र चाँदीलाई तौलन तपाईँलाई उठाउँछ त्यस बेला तपाईँको आनन्द त्यहाँ चाहिन्छ, वा तपाईँको दुःख कि उठ्छ कि झर्छ। एउटा लेखक कालिल ग्रिवानद्वारा लिखित आनन्द र दुःखको कविता मैले तपाईँको सामु प्रस्तुत गरे। सायद बाइबली शिक्षाहरू यो कवितासँग परिचय गराउनु असामान्य देखिन्छ, तर यो वास्तवमा असामान्य छैन। धर्मशास्त्रका यी महत्वपूर्ण खण्डहरूले कविताको विधालाई प्रयोग गर्दछ। पवित्र आत्माले ती लेखकहरूलाई त्यसरी प्रेरणा दिनुभयो जसरी उहाँले गत शैलीमा लेख्नको निम्ति प्रयोग गर्नुभयो, र मैले यस कविताको प्रयोग गरे किनभने यहाँ मिसिएको आनन्द र दुःखको अवधारणालाई राम्रोसँग परिचित गराउँदछ, जुन हामी आजको लागि हाम्रो धर्मशास्त्रको खण्डमा देख्दैछौ। कोरन्थीका विश्वासीहरूसँग पावलको सम्बन्ध आनन्द र दुःखको मिश्रणसँग थियो। आजको हाम्रो बाइबल खण्डमा दोस्रो कोरन्थी 7:2-12 हामी यसलाई पढ्नेछौ। उहाँले तिनीहरूसँगको आफ्नो सम्बन्धको बारेमा आफ्नै हृदयबाट गहिरोसँग बाँडचुट गर्नुहुन्छ। पावलका शब्दहरू र हाम्रो जीवनमा भएका पारस्परिक अनुभवहरूमा आधारित भएर मैले आजको यस शिक्षालाई दुःखका आनन्दहरू भन्ने शीर्षक दिएको छु। आउनुहोस् आजको यस खण्डलाई पाठ गरौं। लेखिएको छ पावलको आनन्द, हामीले तिमीहरूको हृदयमा स्थान दियो, हामीले कसैको खराबी गरेका छैनौ, हामीले कसैलाई भ्रष्ट पारेका छैनौ, हामीले कुनै व्यक्तिलाई फाइदा उठाएका छैनौ। तिमीहरूलाई दोषी ठहराउनलाई मैले यो भनेको होइन, किनभने मैले अगाडि नै भनिदिएको छु हाम्रो हृदयमा तिमीहरूका निम्ति यतिसम्म स्थान छ कि हामी तिमीहरूको साथमा मर्न वा बाँच्न तयार छौ। तिमीहरूमा मेरो ठूलो भरोसा छ, तिमीहरूमाथि म औधी गर्व गर्दछु, म सान्त्वनाले परिपूर्ण छु। हाम्रो सबै कष्टहरूमा म अति आनन्दित छु, किनकि हामी मेकेडोनियामा आएपछि पनि हाम्रो शरीरलाई केही विश्राम मिलेन, तर चारैतिरबाट हामीलाई संकष्ट आइपरेको थियो। बाहिरी संघर्ष र भित्र डरै डर थियो, तर उदासीहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तितसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो। तिनको आगमनले मात्र होइन, तर त्यस सान्त्वनाले पनि जुन सान्त्वना तिनले तिमीहरूबाट पाएका थिए। मलाई भेट्ने तिमीहरूको ठूलो इच्छाको बारेमा तिनले हामीलाई भने, मेरो निम्ति तिमीहरूको शोकको विषयमा र म प्रति तिमीहरूको गहिरो चिन्ताको विषयमा पनि तिनले बताए, र यसरी म अझै बढी आनन्दित भए। मैले आफ्नो पत्रबाट तिमीहरूलाई शोकित तुल्याएको भए तापनि म पछितो गर्दिन, हुन त मलाई पछुतो भएकै थियो। मलाई थाहा थियो कि त्यस पत्रले तिमीहरूलाई थोरै समयको निम्ति मात्र भए पनि शोकित तुल्याए। तिमीहरूलाई शोक भयो भनेर म खुसी भएको होइन, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्चातापी बनायो भनेर हो। किनभने तिमीहरूले ईश्वरीय शोकको अनुभव गर्यो र हामी तर्फबाट तिमीहरूले केही नोक्सानी सहनु परेन, किनभने ईश्वरीय शोकले मुक्तिको निम्ति पश्चाताप उत्पन्न गर्दछ र त्यसमा पछुतो हुँदैन, तर सांसारिक शोकले भने मृत्यु उत्पन्न गर्छ। किनकि हेर, यस ईश्वरीय शोकले तिमीहरूमा कस्तो उत्साह उत्पन्न गराएको छ, आफैलाई निर्दोष तुल्याउन तिमीहरूमा कस्तो उत्सुकता छ, कस्तो क्रोध, कस्तो भय, कस्तो तृष्णा, कस्तो जोश, न्याय होस् वा कस्तो इच्छा, सबै कुरामा तिमीहरूले आफैलाई निर्दोष भएको साबित गरेका छौ। मैले यो पत्र अन्याय गर्ने व्यक्तिको कारण लेखेको होइन, न त अन्यायमा पर्ने व्यक्तिको कारणले नै हो, तर यस हेतुले कि परमेश्वरको दृष्टिमा हामी प्रति तिमीहरूको उत्साह कस्तो छ सो तिमीहरूलाई थाहा होस्। पावलले आफ्नो पत्रको यस भागमा उहाँको जीवनका विभिन्न क्षेत्रहरू आनन्द र दुःखको कुरालाई समेट्नु भएको छ। त्यसैले आउनुहोस्, आनन्द र दुःखले मिसिएको पहिलो क्षेत्रको रूपमा सम्बन्धहरूमा पुनः निश्चयता, पावलका यी पत्रहरूले उनलाई यति गहिरो भावनाको मानिस हुन् भन्ने कुरा देखाउँदछ। उनको उत्साहजनक आनन्ददेखि गहिरो चिन्तासम्मको र मानवीय भावनालाई सम्पूर्ण रूपमा उहाँले उजागर गर्नुभएको छ। उनका लेखहरूमा ती चरम स्थानमा मिसिएका उनका भावनाहरू समावेश गरिएका छन्। यी खण्डहरूले, यी पदहरूले ती धेरै अवस्थाहरू मध्ये एउटा अवस्थालाई वर्णन गरेको हामी देख्दछौ। पावल जस्तै तपाईँ र मेरो जीवनको र अरू धेरै मानिसहरूसँगको हाम्रो सम्बन्ध पनि धेरै आनन्द र दुःखको स्रोत हो। कोरन्थीको मण्डलीमा त्यहाँ धेरै गुटहरू थिए। केही मानिसहरू दृढतापूर्वक पावलको पछि लागेका थिए भने कतिपयले उनीमाथि झुटो आरोप लगाएका थिए। यी विश्वासीहरूसँग पावलको अनुभव एउटा आनन्द र दुःखको दुवै कुराको मिश्रण उहाँको भावनामा उहाँले पोख्नुहुन्छ। तर उनको लक्ष्य सधैँ येशूद्वारा मानिसहरूलाई एक साथमा ल्याउनु हो, जोड्नु हो। ख्रिस्टको अनुयायीको रूपमा हाम्रो लक्ष्य पनि आज यस्तै हुनु पर्दछ। पावललाई अस्वीकार गर्ने, उहाँलाई इन्कार गर्ने कति धेरै मानिसहरू पनि त्यहाँ थिए, तपाईँ विचार गर्न सक्नुहुन्छ। त्यस्ता मानिसप्रति पनि उनीको हृदय खुल्लम खुल्ला थियो, प्रेमिलो थियो। उनले तिनीहरूलाई कति धेरै माया गर्छन् भन्ने कुरा यस पत्रमा उल्लेख गर्नुभएको छ। पावलले भन्नुभएको छ, तिमीहरूलाई दोषी ठहराउने मेरो इच्छा छैन। येशूका अनुयायीको रूपमा मेरो हृदय जीवन र मृत्युको लागि उहाँको प्रेममा बाँधिएको छ र तिमीप्रति निरन्तर म प्रार्थनामा लागिरहन्छु। तिमीहरूसँग भेट्ने मेरो ठूलो उत्कट इच्छा छ। उनको चिन्ता भनेको सम्बन्ध पुनस्थापनाको लागि थियो र यही कुराको निम्ति उहाँ लागि पर्नु भएको थियो। उहाँले भन्नुहुन्छ, तिमीहरूमा मेरो ठूलो भरोसा छ, तिमीहरूमाथि म औधि गर्व गर्छु, म सान्त्वना उत्साहले परिपूर्ण छु, हाम्रो सबै कष्टहरूमा म अति नै आनन्दित छु। आज पावलले आफ्ना भावना मानिसहरू प्रति यति खुला भएर उहाँले खोल्नु भएको छ, जसले उनीहरूको सम्बन्धलाई पुनस्थापित गर्नको निम्ति सहायता पुर्याएको छ। उदाहरणले आज तपाईँ र मलाई स्पष्ट जवाब दिँदछ, आज हाम्रो मण्डलीमा आज हाम्रो सम्बन्ध कस्तो छ, के आज मानिसहरू प्रति एकअर्का प्रति हाम्रो सम्बन्धको बारेमा हामीले विचार गरेका छौँ, के हामी कसैसँग कठोर भएर असहमति भएका छौँ। धेरै पटक हामी हाम्रो अधिकारमा घमण्ड गर्छौँ, हो यो सत्य हो, तर पावलले आफ्नो अधिकार जमाउनु भन्दा पनि अगाडि सत्य प्रेमलाई मानिसको बीचमा प्रकट गर्नु भएको छ, त्यो प्रेमलाई उनीको बीचमा पोखाउनु भएको छ। आज मानिसहरू प्रति हाम्रो प्रेम साँचो छ, निष्कपट छ भनेर तपाईँ र मैले मानिसहरूलाई विश्वस्त तुल्याउनु पर्छ, ताकि तिनीहरूले आज तपाईँ र म विश्वास गर्न सकुन् र हाम्रा असहमतिका क्षेत्रहरूलाई हामी भत्काउन सकौं। यदि हामीले मानिसको बीचमा प्रेमको पूर्ण निश्चयता दिन सक्यौं भने त्यहाँ परमेश्वरको धेरै ठूलो काम हुन्छ। अब म अर्को बिन्दुमा लान चाहन्छु, त्यो हो पछुतोमा पश्चाताप। या पद छ एउटा बलियो पद हो। पद पाँचमा पावलले म्याकेडोनियामा पाएको आफ्नो मौलिक अनुभवलाई प्रस्तुत गर्नुहुन्छ। त्यहाँ निश्चित रूपमा उहाँले अनुभव गर्नुभएको कुराहरू परीक्षाहरू थिए, डर थियो, चिन्ताहरू थियो। त्यसपछि उहाँले भन्नुहुन्छ, तर परमेश्वर, यो शब्दहरूमा मूल खण्डमा जोड दिएको छ, त्यहाँ परमेश्वरले के गर्नुभयो, परमेश्वरले त्यहाँ सान्त्वना दिनुभयो। यस पत्रमा सान्त्वना एउटा मुख्य विषय हो। यदि तपाईँ पहिलो अध्यायमा फर्किनु भयो भने पावलले धेरै पटक सान्त्वना भन्ने शब्दलाई प्रयोग गर्नुभएको छ। सम्बन्धको यो चरणमा परमेश्वरले उनलाई कसरी सान्त्वना दिनुभयो, आंशिक रूपमा तितसको आगमनद्वारा परमेश्वरले उनलाई सान्त्वना दिनुभएको थियो। यो कुरा पावलले पत्रमा लेख्नुहुन्छ। तितसको आगमनले त्यो सान्त्वनादायी भूमिका के खेलेको थियो त्यहाँ? हो, पावलका उहाँ नजिकको मित्र थिए। यो तथ्य बाहेक कोरन्थबाट तिनले ल्याएको खबरले तिनलाई भरिपूर्ण सान्त्वना दिएको थियो। तितसले कोरन्थीको बलियो स्नेह र पावल प्रतिको तिनीहरूको चाहनाको बारेमा उहाँलाई बताएका थिए र तिनीहरूले यो कुरालाई याद गरेका थिए, जसले उनीहरूलाई ठुलो दुःख र शोकमा पनि सान्त्वनाको अनुभूति मिलेको थियो। त्यही ठुलो सान्त्वनाको कारण पावल प्रति तिनीहरूको मनोवृत्ति बदलिएको थियो। तिनीहरूले पहिलो अनुभव गरेका थिए आरोप प्रत्यारोप द्वन्द्वहरू भन्दा यो धेरै फरक थियो। तिनीहरूको कुन मनोवृत्तिमा परिवर्तन भएको थियो त त्यो हो पश्चाताप, या पावलले पछुतो र पश्चाताप कुरालाई सम्बोधन गर्नुहुन्छ। यी दुईवटा शब्दहरू सम्बन्धित छन् तर समान भने होइनन्। पद आठले भन्छ, मैले आफ्नो पत्रबाट तिमीहरूलाई शोकित तुल्याएको भए तापनि म पछुतो गर्दिन। हुन त मलाई पछुतो भएको थियो, मलाई थाहा भयो कि त्यस पत्रले तिमीहरूलाई धेरै समयको निम्ति मात्र भए पनि शोकित तुल्याएको थियो। पावलले तिनीहरूलाई गम्भीर पत्र पठाएका थिए र उनको पत्रले कोरन्थीहरूलाई दुखित बनाएकोमा उनले पछुतो पनि गरेका छन्। पावलले मानिसलाई दुखित बनाउन रमाइलो मानेका थिएन, तर उनी पापको सामना गरेको कुरामा डराएका छन्। पावलले गर्नुभएको पछुतो अल्पकालीन थियो। त्यस्तो परिस्थितिमा उनको सुरुको दुःखबाट आनन्द ल्याउने कुरा के थियो भने उनले लेखेको पत्रले उत्पन्न गरेको शोक र पछुतोले पश्चाताप गर्नलाई अभिवृत गर्यो, अनि उहाँले आफ्नो पाठकहरूले पछुतो गरेको कारणले आउने विभिन्न परिणामको कुरालाई नगुमाइकन संसारको शोक र ख्रिस्टको साँचो रूपमा चिन्हहरूको दुःखको भिन्नता थियो भनेर स्पष्ट पार्नुहुन्छ। आजको यो सन्देशलाई अन्तिम गर्दै जाँदा पावलले आनन्द र दुःखको बीचको सम्बन्धलाई बुझेका थिए। अनन्त आनन्दको प्रवर्धन गर्न सुरक्षित गर्नको लागि उहाँले खुसीको साथ अस्थायी दुःख र शोकको कारणहरू दिन्छन्। हामीले पनि आज त्यस्तै गर्नुपर्छ। के तपाईँले दुःखको आनन्दलाई अनुभव गर्नुभएको छ? के तपाईँले आफ्नो पछुतोमा पश्चातापको अनुभव गर्नुभएको छ? आजको वचनले तपाईँ र मलाई यो कुरा ल्याउँदछ, नयाँ संगतिको आनन्दले स्वतन्त्रता र पुनस्थापना ल्याउँदछ। तपाईँ पछाडिको कुरा हेरेर दुखित नहुनुहोस् र आशा साथ अगाडि बढ्नुहोस्। परमेश्वरको ठूलो योजना तपाईँ र मेरो जीवनमा छ। परमेश्वरको प्रशंसा होस्। आजको यो सन्देशबाट परमेश्वरले हामी सबैजनालाई प्रशस्त आशिष दिनुभएको होस्।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाट चाहिँ।
1: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
2: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
1: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
2: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
1: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
2: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
3: हजुर, हाम्रो यहाँ कोट, स्टफ कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
2: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-67-187 र 9869-51-84-78।
3: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
4: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त, कताको तयारी हो?
5: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
4: अनि टिभीएस कम्पनी चाहिँ किन नि?
5: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाई हो।
4: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
5: अब कता हुनु नि, हाम्रै भुरी रहेको लाथा मोटरसाइकल वर्कसपमा जाने नि, त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगञ्जकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
4: ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 9851-72681 र 9861-24650।
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
7: अरे अरे सपना, तिमी कता जान लागे कि?
8: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
7: ए रमेश पर्ख न, कता हेरेको के?
9: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पा जाए ओ मारसे, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
7: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ, खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
7: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857-29017 र 9857-37582।
6: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
10: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं, तनाव भए खुल्ला कुरा गरौं, समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं, स्वस्थ र उज्यालो भविष्य रोजौ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगर द्वारा जनहितमा जारी सन्देश।
11: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आउँदो आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब बराबरको बजेट सार्वजनिक, 10 लाख रूपियाँसम्मको व्यक्तिगत आयमा कर छुट, 31 सरकारी निकाय खारेज र 18 वटाको पुनर्संरचना गरिने।
0: बजेट मार्फत 360 वस्तुको अन्तशुल्क खारेज, औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घट्यो, कर्मचारीको तलब बढ्यो, सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट नेपाललाई छिट्टै बाहिर निकाल्ने घोषणा।
1: गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम, सगरमाथामा सफल आरोहणको 73 वर्ष, आकर्षण बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण।
2: जति मानिसहरूको आकर्षण बढ्छ उति नै धेरै म्यानेजमेन्टको चुनौतीहरू पनि बढ्दछ।
0: इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई।
1: र काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल चौथो, आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान र गुजरात खेल्दै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: जति मानिसहरूको आकर्षण बढ्छ उति नै धेरै म्यानेजमेन्टको चुनौती।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट ल्याएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नुभयो। सरकारले आउँदो आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको हो। चालू खर्च 12 खर्ब 70 अर्ब 58 करोड़ अर्थात 59.8%, पूंजीगत तर्फ 4 खर्ब 31 अर्ब 10 करोड़ र वित्तीय व्यवस्थापन तर्फ 4 खर्ब 22 अर्ब 24 करोड़ रूपियाँ अर्थात विनियोजन गरिएको छ। बजेट बिहोर्ने स्रोत मध्ये राजस्वबाट 14 खर्ब 5 अर्ब 31 करोड़, वैदेशिक अनुदानबाट 61 अर्ब 64 करोड़, त्यसै गरी वैदेशिक ऋणबाट 2 खर्ब 47 अर्ब रूपियाँ जुटाइने भएको छ। आन्तरिक ऋणबाट 4 खर्ब 19 अर्ब बिहोरिने भएको छ। चालू आर्थिक वर्षमा सरकारले 19 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँ बराबरको बजेट विनियोजन गरेको थियो। बजेट मार्फत सरकारले करका दरमा वृहत पुनरावलोकन गरेको छ। प्रति व्यक्ति आयकर छूट दोब्बर गरी 10 लाख पुगेको छ। 10 लाख रूपियाँसम्मको व्यक्तिगत आयमा कर छूट घोषणा गरिएको हो। त्यस्तै 360 वस्तुको अन्तशुल्क खारेज गरेको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले विभिन्न 11 तहको भन्सार दर 7 तहमा सीमित गरेको पनि घोषणा गर्नुभएको छ। त्यस्तै 31 वटा सरकारी निकाय खारेज हुनेछन्, 18 वटा निकायको पुनर्संरचना गरिने भएको छ। सरकारका कदमबाट 20 अर्ब रूपियाँ बचत हुने अर्थमन्त्रीले बताउनु भएको छ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थाको सहजीकरण गरिने आजको बजेट वक्तव्यमा उल्लेख छ। सरकारले बजेट वक्तव्य मार्फत 273 प्रकारको कच्चा पदार्थमा भन्सार दर घटाएको छ। अर्थमन्त्री वाग्लेले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल घटाएको उल्लेख गर्दै औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी वस्तुको भन्दा कम्तीमा एक तह कम हुने गरी 273 प्रकारको कच्चा पदार्थमा भन्सार दर घटाएको जानकारी दिनुभयो। सरकारले आउँदो आर्थिक वर्षदेखि पूँजीगत लाभ करलाई अन्तिम करका रूपमा घोषणा गरेको छ। शेयर कारोबारमा लाभ भएको अवस्थामा लगानीकर्ताले तिर्ने पूँजीगत लाभ कर तिरेपछि थप कर नलाग्ने घोषणा गरेको हो। त्यस्तै गरी सरकारले नेपाल टेलिकमको 66% शेयर मात्र सरकारसँग कायम राखी बाँकी शेयर नागरिक स्तरमा बिक्री गर्ने भएको छ। सरकारले विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्धनलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ। एआईको क्षेत्रमा लगानी गरिने भएको छ। सरकारले काठमाण्डुको सिउचा टारमा एआई कम्प्युट सेन्टर स्थापना गर्ने घोषणा गरेको छ। त्यसै गरी अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालन सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र कृषिलाई प्राथमिकताका साथ बजेटले समेटेको छ। सरकारले ठूला किसानलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ र न्यूनतम 2 करोड़सम्म पूँजी लगानी गर्ने किसानलाई 40% प्रोत्साहन अनुदान दिने पायलट कार्यक्रम सञ्चालन गरिने आउँदो आर्थिक वर्ष 83-84 बजेट वक्तव्यमा उल्लेख छ। रासायनिक मलका लागि 32.46 अर्ब रूपियाँ विनियोजन भएको छ। चालू आर्थिक वर्षमा रासायनिक मलको बजेट 28 अर्ब हाराहारी रहेको थियो।
1: सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न दिने घोषणा गरेको छ। सरकारले भिजन काठमाण्डुको 2040 दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा समेत गरेको छ। त्यसक्रममा अण्डरपास, ओभरपास, विद्युतीय तार, भूमिगत खोला, खुला क्षेत्र विकास सहितका योजना एकीकृत रूपमा गरिने अर्थमन्त्री वाग्लेले बताउनुभयो। सरकारले सड़क र शहरी विकाससँग सम्बन्धित आयोजना र कार्यक्रमका लागि 2.86 अर्ब रूपियाँ बराबर बजेट विनियोजन गरेको छ। सरकारले आउँदो वर्षमा 1000 किलोमिटर सड़क कालोपत्री गर्ने घोषणा गरेको छ। साथै 200 सड़क पुल निर्माण गरिने अर्थमन्त्रीले घोषणा गर्नुभयो। पूर्व पश्चिम राजमार्ग 4 लेनमा विस्तार गर्ने काम 5 वर्षभित्र सम्पन्न गरिने भएको छ। हुलाकी राजमार्गलाई 4.65 अर्ब रूपियाँ विनियोजन गरिएको छ। कर्णाली राजमार्गलाई 1 अर्ब र मध्य पहाड़ी लोकमार्गलाई 2.16 अर्ब रूपियाँ विनियोजन गरिएको छ।
0: दलित बाल बालिकाले पाउने बाल पोषण भत्ता दोब्बर बनाइएको छ भने महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गरिने भएको छ। अहिले मासिक 500 रूपियाँ रहेको दलित बाल बालिकाले पाउने भत्ता मासिक 1000 रूपियाँ पुर्याइएको छ। सरकारले सामाजिक सुरक्षा स्वैच्छिक अभियान पनि चलाउने भएको छ। सामाजिक सुरक्षामा 1.20 अर्ब रूपियाँ बराबर बजेट विनियोजन भएको छ। अर्थमन्त्री डाक्टर सोणिङ वाग्लेले नेपाललाई सड़क बाल बालिका मुक्त घोषणा गर्ने समेत बताउनुभयो। त्यस्तै 3 वर्षमा 90% नागरिक स्वास्थ्य बीमाको दायरामा ल्याउने सरकारले लक्ष्य राखेको छ। नेपाल औषधि लिमिटेडलाई सक्षम बनाइने र स्वास्थ्य सेवामा फड्को मार्ने अर्थमन्त्री वाग्लेले बजेट भाषणमा घोषणा गर्नुभएको छ। सरकारले निशुल्क वितरण गर्ने मध्ये 25 प्रकारको औषधि नेपालमा नै उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको हो। सरकारले 7 प्रदेशको सरकारी अस्पताललाई विशिष्टीकृत स्वास्थ्य केन्द्रका रूपमा रूपान्तरण गर्ने घोषणा पनि गरेको छ।
1: सरकारले सरकारी कर्मचारीको तलब वृद्धि गरेको छ। भत्ता निरन्तरता सहित शुरू स्केलमा 10% वृद्धि र 10% प्रोत्साहन सहित खुद 21% वृद्धि गरिएको अर्थमन्त्रीले घोषणा गर्नुभएको छ। न्यूनतम पारिश्रमिक अब 40,000 र अधिकतम 1,00,000 माथि हुने अर्थमन्त्री वाग्लेले घोषणा गर्नुभयो। विगत 4 वर्ष यता कर्मचारीको तलब बढ़ेको थिएन। बढ़ेको नयाँ तलब स्केल साउन 1 गतेदेखि लागू हुनेछ। सरकारले औपचारिक क्षेत्रका श्रमिकको सरकारले अनौपचारिक क्षेत्रका श्रमिकको सिपलाई औपचारिक सिपको मान्यता दिने घोषणा पनि गरेको छ। पूँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गरिने भएको छ। नव उद्यम, स्टार्टअप, नव प्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने उल्लेख छ। शिक्षामा प्रणालीगत सुधार र उच्च शिक्षाको कोटामा वृद्धि गरिने घोषणा गरिएको छ। शिक्षाको क्षमता परीक्षण गर्ने उल्लेख छ। नव प्रवर्तन र सिपमूलक शिक्षा केन्द्रित हुने घोषणा अर्थमन्त्रीले गर्नुभयो। सरकारले शिक्षा क्षेत्रका लागि 2,18,30,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, सेवा सञ्चालनको घोषणा गरेको छ। त्यस्तै सरकारले आउँदो वर्ष खेलकुद क्षेत्रका लागि 4.3 अर्ब रूपियाँ बजेट विनियोजन गरेको छ।
0: यस्तै अर्थमन्त्री वाग्लेले बजेट पेश गर्दै नयाँ जनादेशले असाधारण जिम्मेवारी सुम्पिएको बताउनु भएको छ। वहाँले यो बजेटले अर्थतन्त्र बदल्ने दावी समेत गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने पनि बताउनु भएको छ। लगानी प्रक्रिया छिटो पारदर्शी र झन्झटमुक्त बनाउन लगानी एक्सप्रेस अवधारणा कार्यान्वयन गर्ने सरकारले घोषणा गरेको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत क्षेत्रीय सन्तुलित विकास, कृषि पुनरुत्थान, पर्यटन प्रवर्धन तथा लगानी मैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ। त्यस्तै नेपाललाई युरोपेली संघ यूको कालो सूचीबाट हटाउन आउँदो पुषभित्र नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गरिने भएको छ। अर्थमन्त्री वाग्लेले नेपाललाई यूको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न पुषभित्र प्राधिकरणको पुनर्संरचना गरी नियामक र संचालकको पृथक भूमिका स्थापित गर्ने बताउनुभयो। गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलन, त्यसपछि भएको प्रतिनिधि सभा सदस्य चुनावपछि बनेको झण्डै दुई तिहाई बहुमत प्राप्त नयाँ सरकारको यो पहिलो बजेट हो। यसपटक यसअघि जस्तो झोलामा नभई नेपाली कागजको फाइलमा बजेट समेटिएको छ। बजेट संसदमा पेश गर्नु अघि आज दिउँसो बसेको मन्त्री परिषद बैठकले बजेट पारित गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाह आजको संसद बैठकमा उपस्थित हुनुभयो। संवैधानिक व्यवस्था अनुसार संघ सरकारले हरेक वर्ष जेठ 15 बजेट प्रस्तुत गर्दै आएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। सगरमाथा आरोहणमा आकर्षण बढेसँगै व्यवस्थापन चुनौती बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556-94-33-493-555।
11: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
12: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त भेचरको बानी लागिसकेको छ। भेचर अप्लायन्सेस, भेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आउँदो आर्थिक वर्षका लागि 21.24 अर्ब बराबरको बजेट सार्वजनिक, 10,00,000 रूपियाँसम्मको व्यक्तिगत आयमा कर छुट, 31 सरकारी निकाय खारेज र 18 पुनर्संरचना गरिने, बजेट मार्फत 360 वस्तुको अन्तशुल्क खारेज, औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घट्यो, कर्मचारीको तलब बढ़्यो, सम्पत्ति शुद्धिकरण सम्बन्धी लिस्टबाट नेपाललाई छिट्टै बाहिर निकाल्ने घोषणा, मन्त्री बालेन्द्र शाह पनि आजको संसदमा उपस्थित लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगमका अपेक्षा पूरा नहुने बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टोली खेलमा आज भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधार सहित राज्य सत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। नवयुवा आन्दोलन र उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधि सभा चुनाव सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको उल्लेख गर्दै उहाँले जनचाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढ़ाउने निर्णय गरेको बताउनुभयो। गणतन्त्र दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरिएको छ। सैनिक मञ्च टोली खेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्व सहभागी हुनुभयो, तर विशेष समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्नुभएन। गणतन्त्र दिवसका अवसरमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोड़िएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका कारण समारोहमा सहभागी हुनु भएन। पहिलो संशोधन सभा, पहिलो संविधान सभाबाट 2065 जेठ 15 गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। गणतन्त्र स्थापनाको 18 वर्ष पूरा भएको छ। गणतन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा छ।
0: आज सगरमाथा दिवस। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको सम्झनामा आज विभिन्न कार्यक्रम गरिएको छ। सन् 1953 मे 29 तारीकमा न्यूजील्याण्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। सगरमाथा सफल आरोहणको 73 वर्ष पुग्दा सगरमाथा आरोहणमा विश्वकै आकर्षण बढ़दै गएको छ। सगरमाथा आरोहणमा आकर्षण बढ़दै गएसँगै यसको संरक्षण आरोहणमा चुनौती पनि देखिएका छन्। सगरमाथामा फोहोर थुप्रिदो छ। साथी सम्झना महर्जनले सगरमाथा आरोहणमा आकर्षण र चुनौती बारे सगरमाथा आरोही तथा नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्ष मिङमा ग्याम्बु शेर्पासँग कुराकानी गर्नुभएको छ।
2: सगरमाथा आरोहणमा नेपाल लगायत विश्वको पर्वतारोही क्षेत्रमा आएको मानिसहरू बढ्नु नेपालको लागि एकदमै राम्रो सुनौलो अवसर पनि हो। तर चुनौती भनेको प्राकृतिक रूपमा बढ्दो तापक्रम, क्लाइमेट चेन्जको इस्युले गर्दाखेरि भनेको समयमा समिट नहुने, एटेम्प गरेको समिट डेटमा पनि कतिपय स्नोफलको कारणले, कतिपय हावाको कारणले गर्दा, ऊर्जाको कारणले गर्दा नहुने कारणहरू पनि त्यतिकै बढ्दो छ। र चुनौती जति मानिसहरूको आकर्षण बढ्छ उति नै धेरै म्यानेजमेन्टको चुनौतीहरू पनि बढ्दो छ।
10: चौथो आधार शिविरमा चाहिँ उद्धार टोली चाहिँ जुन सहायता तैनात गर्नुपर्ने थियो तत्काल रेस्क्यूको लागि, त्यसको लागि चाहिँ के कठिनाई छ र कस्तो खालको व्यवस्था हुनु जरुरी छ?
2: आजको दिनसम्म भन्ने भने सगरमाथा क्षेत्र र कुनै पनि नेपालीमा रेस्क्यू टिमको अग्रिम व्यवस्थापन गर्ने र भएको छैन। र जतिखेर इमर्जेन्सी सिचुएसन आउँछ तत्कालीन अवस्थामा जो पर्वतारोहण क्षेत्रमा लागेको छ, जुन हिमालमा पर्वतारोहण छ त्यही क्षेत्रमा भएको पर्वतारोहणहरूलाई बन्दोबस्त गरेर रेस्क्यू गर्ने कल्चर छ, त्यो पनि आगामी दिनहरूमा त्यसलाई व्यवस्थापन गर्ने ठूलो चुनौतीको
10: यो व्यवस्थापन गर्ने जिम्मेवारी चाहिँ कसको हो त?
2: हरेक यसमा राज्य पक्ष र प्राइभेट सेक्टर विज्ञ टोलीको सबै संयुक्त रूपमा एउटा रेस्क्यू टिम बनायो भने चाहिँ त्यो प्रभावकारी हुने देखिन्छ।
10: कस्ता खालका नीतिगत सुधारहरूको चाहिँ अपेक्षा गर्नु भएको छ?
2: उदाहरणको लागि सगरमाथाको प्रत्येक एउटा टिममा $4,000 चाहिँ गार्बेज डिपोजिटको नाममा रहन्छ। पर्वतारोहण सकिसकेपछि त्यसमा सगरमाथा पोल्युसन कमिटी SPCCले क्लिन चिट दिन्छ, जसले चाहिँ सगरमाथामा फोहोर गरेको छैन भन्ने अर्थ राख्छ। र सरकारी तहबाट खटेको लेजन अफिसर भनिन्छ, एलो भनिन्छ, जसले चाहिँ निगरानी गर्छ र एउटा टिमको तर्फबाट ग्रुप लिडर पनि हुन्छ। हरेक जिम्मेवारी ठाउँबाट जिम्मेवारी मानिसहरू हुन्छ, उहाँहरूको एउटा क्लिन चिट प्रसाद चाहिँ त्यो गाइडेड डिभिजन पनि रिटर्न हुन्छ। त्यो खालको नीतिले चाहिँ

0: सफा पनि हुन्छ।
1: यसमा चाहिँ सबैको कस्तो खालको सहकार्य चाहिँ जरुरी देख्नुहुन्छ?
0: यसमा नीतिगत सुधार हुनु नम्बर वान, र सम्बन्धित क्षेत्रमा काम गर्ने कामदार र व्यवसायीको रूपताबाट चाहिँ यो सगरमाथा सरसफाईको कुरा एउटा व्यावहारिक रूपमा रिजल्ट देखिने गरिकन यो कार्यलाई अगाडि बढाउन सकिन्छ। नीतिगतता कार्यक्रममा अहिलेको सरकारले नीतिगतता कार्यक्रममा थुप्रै पर्यटन भन्ने शब्द र पर्यटनमा थुप्रै चासोको क्षेत्रहरू देखाएको छ र आगामी दिनमा पर्यटन क्षेत्रमा लगानी पनि बढ्ने देखिन्छ र सगरमाथाको सरसफाईको कुरा होस्, रेस्क्यू व्यवस्थापनको कुरा होस्, सबै कुराले अहिलेको सरकारले चाहिँ रिजल्ट देख्ने गरी काम गर्छ भन्ने म पूर्ण विश्वास देख्छु।
2: उहाँ हुनुहुन्थ्यो सगरमाथा आरोही तथा नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्ष मिङमा ग्याबु शेर्पा। फेरि पनि खबरकै सिलसिला, सरकारले देशभरबाट 14 उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ। आज राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनै 2,00,000 रूपियाँ पुरस्कारसहित उत्कृष्ट 14 किसानलाई सम्मान गर्नुभएको हो। सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनौट गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कार्यक्रममा सम्मानित किसानले राज्यबाट प्राप्त सम्मानले कृषि पेशामा थप ऊर्जा उत्साह र मनोबल बढ़ाएको बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बात रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
6: ओपिडी सेवा,
5: विशेषज्ञ ओपिडी सेवा,
6: निशुल्क औषधि वितरण,
5: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
5: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
5: क्रियाकल्प सेवा,
6: पूर्व कर्म पञ्चकर्म सेवा,
5: छार सूत्र सेवा,
6: जलौका सेवा,
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
5: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98-514-2463।
7: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
2: आज दिउँसो कोशी र बागमती प्रदेशको तराई भागमा थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित पानी परेको छ। सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भागको एक दुई ठाउँमा ठूलो पानी परेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको तराई र पहाड़ी भागमा थोरै ठाउँमा हावाहुरी पनि चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम विज्ञान अनुसार आज राति कुनै कुनै ठाउँमा ठूलो वर्षा तथा असिनासहित पानी पर्ने सम्भावना छ। साथै राति तराई र पहाड़ी क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना पनि छ। हिजो बेलुका र गइराती पनि काठमाडौँ उपत्यकासहित केही ठाउँमा ठूलो पानी परेको थियो, थोरै ठाउँमा हावाहुरी पनि चलेको थियो। भोलि देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, सुदूरपश्चिम, मधेश प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। देशका तराई र पहाड़ी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। पर्सि आइतबार बेलुकादेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदको अनुमान छ।
3: कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बस्दै आएका 602 नेपाली नागरिकको जरिवाना शुल्क मिना गरेको छ। थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिवाना मिना गरेको हो। दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेको

0: र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समय अवधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात वान वे ट्राभल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकेको जनाएको छ। दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो। तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ, जरिवाना र कैद सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ।
1: उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच पार्टी समायोजन भएको छ। पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री रदिराम परियारले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा सहमतिका सात बुदा उल्लेख छन्। दुवै पक्ष बीच पूर्ण एकता कायम गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढ़ाउने सहमति भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा आज भएको कार्यक्रममा दुई पार्टी बीच एकताको सहमति भएको घोषणा समेत गर्नुभएको छ।
0: मानव अधिकार तथा शान्ति समाजले गणतन्त्र दिवसको अवसरमा सरकार, संसद र न्यायालयको ध्यान आकर्षण गराउँदै आज काठमाडौँमा प्रदर्शन गरेको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि समाजले राज्यका तीनवटै प्रमुख अंगलाई खबरदारी गरेको हो। समाजकी सभापति रेणुका पौडेलले विगतका सरकार असफल हुनुका कारणबाट पाठ सिक्दै वर्तमान सरकारलाई सजग रहन आग्रह गर्नुभयो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गर्नुभएको छ। यद्यपि उपराष्ट्रपति भान्सले युद्धबारे सम्झौता हुनु अघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको बताउनु भएको बीबीसीले जनाएको छ। सम्झौतामा युद्ध विरामलाई 60 दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यका बारेमा वार्ता शुरू गर्ने उल्लेख छ। यसअघि हिजो अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एक खाले ढाँचामा सहमति भएको बताएका बीबीसीले जनाएको छ। तर यसबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वले स्वीकृति दिइसकेका छैनन्। इरानी अधिकारी समाचार संस्था तस्मिनले यो सम्झौतालाई अन्तिम रूप नदिएको वा पुष्टि नभएको भनेर लेखेको छ। अमेरिकी राष्ट्रपति भान्सले अहिलेसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रहरूका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो। गएको अप्रेल महिनाको शुरूमा युद्ध विराम सहमति भएको थियो र त्यसबेलादेखि अमेरिका र इरानले दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसैबीच अमेरिका र इरानले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई प्रभावित गरेको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्य पूर्वमा तनाव कायमै छ।
0: अब खेल खबर। सरकारले आउँदो आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि 4.3 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर सोनिङ वाग्लेले आज बजेट प्रस्तुत गर्दै खेलकुद क्षेत्रका लागि 4.3 करोड़ रूपियाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।
1: काभा महिला भलिबल च्याम्पियनशीपको तेस्रो स्थानको लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आज भएको खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। भारतले पहिलो सेट 25-22, दोस्रो सेट 25-23 र चौथो सेट 25-22 जित्यो। नेपालले तेस्रो सेट 25-15 जित्यो। यो सँगै भारतले तेस्रो स्थानमा रहेर काँस्य पदक जितेको छ। नेपाल चौथो स्थानमा रह्यो। घरेलु मैदानमा आयोजना भएका पछिल्ला 3 प्रतियोगितामा नेपाल पहिलो पटक पदकविहीन भएको हो। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल न्यू चण्डीगढमा बेलुका 8:15 शुरू हुनेछ। इलिमिनेटर खेलमा राजस्थानले सनराइजर्स हैदराबादलाई 47 रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। त्यस्तै पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीले गुजरातलाई 92 रनले हराउँदै फाइनलमा पुगिसकेको छ। पहिलो क्वालिफायरमा पराजित गुजरातले आज दोस्रो क्वालिफायर खेल्न लागेको हो। आजको विजेताले उपाधिका लागि साबिक विजेता आरसीबीसँग खेल्नेछ। खेल पर्सि आइतबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा हुनेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: आउँदो आर्थिक वर्षका लागि 21.24 अर्ब बराबरको बजेट सार्वजनिक, 10 लाख रूपियाँसम्मको व्यक्तिगत आयमा कर छुट, 31 सरकारी निकाय खारेज र 18 पुनर्संरचना गरिने,
0: बजेट मार्फत 360 वस्तुको अन्त शुल्क खारेज, औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घट्यो, कर्मचारीको तलब बढ़्यो, सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रेलिस्टबाट नेपाललाई छिट्टै बाहिर निकाल्ने घोषणा,
1: गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम, सगरमाथामा सफल आरोहणको 73 वर्ष आकर्षण बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण,
0: इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई,
1: र काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल चौथो, आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान र गुजरात खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास चापागाई र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: आगामी आर्थिक वर्षको लागि सरकारले ल्यायो 21 खर्ब 24 अर्बको बजेट। कर्णाली राजमार्ग र कर्णाली करिडोर लगायतका पूर्वाधारका लागि बजेटको व्यवस्था।
1: जाजुकोटमा दादुराका बिरामी फेला, छजनाको स्वास्थ्य परीक्षण गर्दा 4 जनामा दादुरा पुष्टि।
0: 19 गणतन्त्र दिवस कर्णालीमा पनि मनाइयो, आम नागरिक भने खाना नाना र छानाकै समस्यामा।
1: र कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि प्रदेश स्तरीय मेयर कप फुटबल शुरू, 13 टोली सहभागी।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त सदनमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यो जानकारी गराउनु भएको थियो। चालू खर्चतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़ र पुँजीगत खर्चतर्फ भने 10 खर्ब रूपियाँ विनियोजन गरेको छ। यस्तै वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 24 करोड़ रूपियाँ विनियोजन गरिएको छ।
0: यस्तै संघीय सरकारले कर्णाली राजमार्ग र कर्णाली करिडोरका लागि बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नयाँ बजेट प्रस्तुत गर्दै कर्णाली राजमार्गलाई 1 अर्ब र मध्यपहाड़ी लोकमार्गलाई 2 अर्ब 16 करोड़ विनियोजन गरिएको बताउनुभयो। कर्णाली राजमार्ग, भेरी करिडोर तथा रारा जुम्ला फोक्सन्डो क्षेत्रलाई समेटेर जड़ीबुटी जलविद्युत पर्यटन तथा खानीजन्य गतिविधिमा कर प्रोत्साहन गरिने बजेटमा उल्लेख छ। यसैगरी सरकारले कर्णाली करिडोर, वेतन कर्णाली जलविद्युत आयोजना, भेरी बबई डाइभर्सनका लागि पनि आवश्यक रकम विनियोजन गरेको छ। यसैगरी काँक्री बिहार रारा लगायतका क्षेत्रमा प्रादेशिक करिडोर बनाइने भन्दै बजेटमा कर्णाली प्रदेशमा दलित समुदायलाई लक्षित गरी नमूना होमस्टे बनाइने पनि बताइनु अर्थमन्त्री वाग्लेले बताउनु भएको छ। यस्तै अर्थमन्त्री वाग्लेले सुर्खेतमा हुने 10 राष्ट्रिय खेलकुदका लागि आवश्यक बजेट विनियोजन गरिएको भन्दै सुर्खेतको वीरेन्द्रनगरमा कम्तीमा 2000 क्षमताका इन्डोर बहुद्देशीय स्टेडियम निर्माण गरिने घोषणा पनि बजेटमा गर्नुभएको छ। कर्णाली एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने भन्दै वहाँले कर्णाली र सुदूरपश्चिमका भूभागमा गुणस्तरीय टेलिफोन सेवा विस्तार गरिने बताउनुभयो। नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसंचार सेवाको पहुँच बढ़ाउने भन्दै अर्थमन्त्री वाग्लेले कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा उपलब्ध गराउने बताउनु भएको छ। सरकारले कर्णाली राजमार्ग अन्तर्गत सधैँ दुर्घटना भइरहने भन्दै त्यसको स्तर उन्नतिको लागि 1 अर्ब बजेट विनियोजन गरेको छ।
2: कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढ़ी सड़कको स्तरोन्नतिको लागि ₹1 अर्ब बजेट व्यवस्था गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सड़क कालोपत्रे गर्न र पुल निर्माण गर्न ₹1 अर्ब 46 करोड़ विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सड़कमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौ। राष्ट्रिय राजमार्गमा पर्ने 40 वटा ठूला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौ। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सड़क पुल, विशेष महत्वका पुल र स्थानीय सड़क पुलका लागि 9 अर्ब 87 करोड़ विनियोजन गरेको छु। कर्णाली करिडोरको 31 किलोमिटर कालोपत्रे एवं ग्राभेल गर्नेछौ। यी 3 वटा करिडोरका लागि ₹6 अर्ब 25 करोड़ विनियोजन गरेको छु।
0: यस्तै कर्णाली एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने भन्दै वहाँले कर्णाली र सुदूरपश्चिम भूभागमा गुणस्तरीय टेलिफोन सेवा विस्तार गरिने बताउनु भएको छ। कर्णालीमा स्याउ र उखरको जोन बनाउनका लागि चिस्यान केन्द्र स्थापना गरिने भएको छ भने हुम्लाको सीमा नाकामा पशु क्वारेन्टीन केन्द्र स्थापना गरिने बजेटमा उल्लेख गरिएको छ। कर्णालीमा जड़ीबुटी केन्द्र स्थापना गरिने पनि मन्त्री वाग्लेले बताउनु भएको छ।
2: सुर्खेतमा 10 राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेश प्रदेशमा प्रस्तावित 11 राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु। विराटनगर, लहान, काठमाण्डु, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीको फाप्लामा कम्तीमा 2000 क्षमताका इन्डोर मल्टीपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्नेछौ।
0: यसैगरी सरकारले देशभरिका बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बरले बढ़ाएको छ। अहिले मासिक 500 रहेको यस्तो भत्ता मासिक 1000 पुर्याइने घोषणा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गर्नुभएको छ। दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्पादन प्रक्रियालाई सकेसम्म छिटो अगाडि बढाउने पनि बजेटमा जनाइएको छ। यस्तै प्रदेश सरकारको समन्वयमा सुर्खेत विमानस्थल विस्तारको काम गर्ने भन्दै मन्त्री वागेलले काँक्री विहारका लागि उचित बजेट व्यवस्था गरिएको बताउनु भएको छ।
1: यसैबीच अर्थमन्त्री सोनेम वागले कर्मचारीको तलबमा 21% वृद्धि गर्ने घोषणा गर्नुभएको छ। यो मध्ये 10% वृद्धि शुरू स्केलमा हुनेछ भने त्यस बाहेकका 10% तलब भने मासिक प्रोत्साहन भत्ताका रूपमा हुने उहाँको भनाइ छ। उहाँले अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको भन्दै विगत 4 वर्षदेखि तलब वृद्धि नभएको र यसबीचमा 17.3% महँगी बढ़ेको उल्लेख गर्नुभएको छ। न्यूनतम पारिश्रमिक अब 40,000 र अधिकतम 1,00,000 माथि हुने भन्दै अर्थमन्त्री वाग्लेले नयाँ स्केल तलब स्केल साउन 1 गतेबाटै लागू हुने बताउनु भएको छ। मन्त्री वाग्लेले संसदको संयुक्त बैठकमा नयाँ आर्थिक वर्षका लागि 21 खर्ब बढ़ीको बजेट पेश गर्नुभएको छ।
0: कर्णालीमा पनि विभिन्न कार्यक्रम गरी 19 गणतन्त्र दिवस मनाइएको छ। विक्रम सम्बत 2065 गणतन्त्र घोषणा भएको दिनको सम्झना गर्दै हरेक वर्ष जेठ 15 गते गणतन्त्र दिवस मनाउने गरिएको छ। गणतन्त्र स्थापनाको 19 वर्ष बितिसक्दा पनि जनताका आवश्यकता र समस्या सम्बोधन गर्न सरकारको नेतृत्वकर्ताको चासो नदेखाएको जनगुनासो बढ्दैछ। राज्य सञ्चालकहरूको उदासीनताका कारण जनतामा निराशा निरन्तर चुलिँदै गएको छ भने बेरोजगारी र भ्रष्टाचार पनि बढ्दै गएको छ। आम नागरिकले खाना छाना र नानाको ग्यारेन्टी, रोजगारीको सुनिश्चितता, भ्रष्टाचार नियन्त्रण र सुशासन तथा पूर्वाधार निर्माण र विकासले गति नलिएसम्म गणतन्त्रको महसुस हुन नसक्ने बताउँदै आएका छन्। राजनैतिक परिवर्तनसँगै अब आम नागरिकको दैनिक जीवनमा पनि सकारात्मक परिवर्तनका लागि सरकार खरो रूपमा उत्रिन जरूरी रहेको नागरिकहरू बताउँछन्। विगत 19 वर्षमा जनताले गणतन्त्रका लागि योगदान गरेका नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन माओवादीलाई पालैपालो सरकार सञ्चालन गर्न जनमत दिए पनि आन्दोलनको मर्म अनुसार काम हुन सकेन। 2065 पछि अहिलेको सरकार सहित सुशीला कार्की, खिलाराज रेग्मीको चुनावी सरकार जोड्दा 15 सरकार बनेका छन्। सबैजसो सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न कमजोर बन्दा बेला बेलामा राजतन्त्र पुनस्थापनाको मुद्दा समेत उठ्ने गरेको छ। यो दिनलाई करिब 240 वर्ष लामो राजतन्त्रको अन्त्य भई नयाँ नेपालको खाका कोरिएको ऐतिहासिक अवसरका रूपमा पनि लिने गरिन्छ। तत्कालीन 7 राजनैतिक दल र विद्रोही माओवादी समेतको सहभागितामा भएको 2062-63 ऐतिहासिक 19 दिने जनआन्दोलनले राजतन्त्रलाई घुँडा टेकाएपछि मुलुकमा गणतन्त्र स्थापना भएको हो।
1: फेरी खबरमा खबरको सिलसिला जारी नै छ। लेखन यो छोटो विश्राम।
3: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध। वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
3: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
5: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
3: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डडेलो नियन्त्रण कार्यमा जुटौं जुटौं। वनमा डडेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाउ।
5: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484201156।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
6: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
6: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू,
6: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-4-80-22-229 र 98-605-22-229।
4: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
0: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-4-98-60-840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
5: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
7: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले आगामी आर्थिक वर्षको लागि सरकारले ल्याए 21-24 अर्बको बजेट, कर्णाली राजमार्ग लगायत पूर्वाधारका लागि बजेटको व्यवस्था, 19 गणतन्त्र दिवस कर्णालीमा पनि मनाइयो, आम नागरिक भने खाना नाना र छानाकै समस्यामा लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। जल तथा मौसम विज्ञान विभागले आज देशैभर वर्षाको सम्भावना रहेको जनाएको छ। देशैभर भएको वर्षाले गर्मीमा केही राहत मिल्ने भएको छ। मौसमविद विनु महर्जनले पानी पार्ने यो प्रणाली क्रमशः पूर्वतिर सरिरहेको बताउनुभयो। गत 24 घण्टामा डडेलधुरामा 114.8 मिलिमिटर वर्षा मापन भएको थियो। मौसमविद महर्जनले हिजो र आज सक्रिय पानी पार्ने प्रणाली पर्सि आइतबारदेखि क्रमशः सुधार हुँदै जाने सम्भावना रहेको बताउनु भएको छ।
0: जाजरकोटमा दादुराका बिरामी फेला परेका छन्। भेरी नगरपालिका 21 स्थित जगदीपुर स्वास्थ्य चौकीमा 6 जनाको स्वास्थ्य परीक्षण गर्दा 4 जनामा दादुरा पुष्टि भएको हो। जगदीपुर स्वास्थ्य चौकीमा परीक्षण गरिएका 6 जनामध्ये 4 जनामा दादुरा पुष्टि भएको स्वास्थ्य चौकीले जनाएको छ। गाउँमा ज्वरो आउने, टाउको दुख्ने, शरीरमा बिमिरा देखिने, रुगाखोकी लाग्ने तथा आँखा रातो हुने जस्ता लक्षण देखिएपछि शंकास्पद व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। गाउँमा दादुरा का बिरामी देखिन थालेपछि स्वास्थ्य चौकीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। ज्वरो आउने, शरीरमा बिमिरा देखिने, रुगाखोकी लाग्ने, आँखा रातो हुने, मुखमा घाउ आउने तथा पखाला लाग्ने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ। दादुरा रोग श्वास प्रश्वास तथा प्रत्यक्ष सम्पर्कमा सर्ने भएकाले मास्क प्रयोग गर्न, संक्रमित व्यक्तिबाट टाढा रहन र सावधानी अप्नाउन आग्रह गरिएको छ। भेरी नगरपालिका स्वास्थ्य शाखाले दादुराको संक्रमण फैलिन नदिन उच्च सतर्कता अप्नाएको छ।
1: कर्णाली छोरी सम्मेलन भोलिदेखि सुर्खेतको वीरनगरमा शुरू हुने भएको छ। ज्योति फाउन्डेशनले विगत एक वर्षदेखि सञ्चालन गर्दै आएको छोरी सम्मेलनको यो दोस्रो संस्करण हो। फाउन्डेशनका अध्यक्ष ज्योति कटुवालले सम्मेलन शनिबार आइतबार गरी दुई दिनसम्म चल्ने बताउनु भएको छ। बालिका किशोरी तथा महिलामाथि हुने लैंगिक विभेद, बाल विवाह, छाउपरी कुप्रथा, घरेलु हिंसा, यौन दुर्व्यवहार, मानव बेचबिखन लगायतका सामाजिक कुरीति विरूद्ध आवाज उठाउने सम्मेलन हो। उहाँले सम्मेलनमा कर्णालीका 79 स्थानीय तहका साथै लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहने बताउनुभयो। हरेक स्थानीय तहबाट दुई दुईजना छोरीहरू सहभागी हुने पनि उहाँले बताउनु भएको छ। राउटे, राजी, कुसुण्डा, बादी, बोटे समुदाय, अपाङ्गता भएका तथा लैंगिक यौनिक अल्पसंख्यक समुदायका छोरीहरूसहित 250 भन्दा बढ़ीको सहभागिता रहनेछ। लैंगिक तथा जातीय विभेद, महिला हिंसा, बाल विवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपट्टी जस्ता विषयमा छलफल गरी सम्मेलनबाट आएका निष्कर्षलाई तीनै तहका सरकार समक्ष सुझावका रूपमा प्रस्तुत गर्ने उद्देश्य रहेको छ। सम्मेलन अवधिभर कर्णालीका 85 छोरीहरूले आफ्ना जीवन संघर्षका कथा प्रस्तुत गर्नेछन्।
0: मुगुको छायानाथ रारा नगरपालिका 9 स्थित पर्यटक क्षेत्र रारामा आन्तरिक पर्यटकको चहलपहल बढ़ेको छ। चार दिनसम्म सार्वजनिक विदा परेकाले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारामा सकारात्मक प्रभाव परेको हो। चार दिने विदाका कारण रारा स्थित होटलहरूमा विगतको तुलनामा पर्यटकको संख्या बढ़ेको होटल व्यवसायी शान्ति रोकाईले बताउनु भएको छ। विशेष गरी आन्तरिक पर्यटकको आगमन बढ़ेको छ भने होटलहरूको क्षमता करिब 90% भरिएको छ। राराताल क्षेत्रमा विशेष गरी फागुन चैत वैशाख तथा असोज कार्तिक र मंगसिरलाई मुख्य पर्यटकीय यामका रूपमा लिने गरिएको छ। सार्वजनिक विदाका कारण अहिले पनि होटलहरू भरि भराउ हुन थालेको व्यवसायीहरूको भनाइरहेको छ।
1: फेरी खबरमा खबरको सिलसिला अझै जारी छ। लग्नहरूको छोटो विश्राम।
3: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
8: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
9: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
3: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
9: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
10: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
3: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
9: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौ। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटौं। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउं।
10: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 84420156।
11: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक अनुरोध गर्दछौ।
12: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर चिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिते धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया प्रोप राइटर सुनिता कुमारी साजी बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9915778917।
13: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
14: सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ।

0: 180,32,32,000 रुपियाँको लेखा परीक्षण गरेकोमा 32,99,67,000 रुपियाँ बेरोजु रकम कायम भएको हो। जिल्लाका छ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरोजु प्रतिशत जानकी गाउँपालिकामा देखिएको छ।
1: सल्यानको बनगाड कुपिन्दी नगरपालिका 12-14 स्थित सिद्ध गुफा सामुदायिक वन क्षेत्रमा व्यवहारिसी अवस्थामा लुकाई राखिएको अवैध 3 नाल भरुवा बन्दुक फेला परेको छ। गोप्य सूचनाको आधारमा प्रहरी चौकी बनगाडबाट खटिएको टोलीले सामुदायिक वनभित्र लुकाई छिपाई राखेको 3 नाल भरुवा बन्दुक फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी दीपक पातलले फेला परेका भरुवा बन्दुकलाई नाल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढ़ाइएको बताउनु भएको छ।
0: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। कर्णाली प्रदेशको राजधानी वीरनगरमा आजदेखि प्रदेश स्तरीय मेयरको पूर्व प्रतियोगिता भएको छ। कर्णाली प्रदेश फुटबल संघको आयोजना तथा वीरनगर नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न जिल्ला र पालिका गरी 13 टीम सहभागी छन्। संघका अध्यक्ष प्रमोद हमालले प्रतियोगिता कर्णाली प्रदेशका खेलकुद विकास तथा स्थानीय प्रतिभाको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरेको बताउनुभयो। प्रतियोगिताको विजेताले 4 लाख र उपविजेताले 2 लाख रूपियाँ नगद पुरस्कार पाउने भएका छन्। प्रतियोगिताका उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीलाई विभिन्न 7 विधामा जनै 15,000 दरले बेस्ट अवार्ड प्रदान गरिने भएको छ। यस्तो प्रत्येक खेलमा एकजनालाई प्लेयर अफ द म्याच पुरस्कार स्वरूप 2,000 पुरस्कार प्रदान गरिने भएको छ।
1: र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी जेठ 22 गतेदेखि पहिलो पटक 19 वर्ष मुनिको राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। सन् 2027 नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी 19 वर्ष मुनिको महिला विश्वकपका लागि नेपाली टोलीको छनौट खेलका रूपमा यो प्रतियोगिता सञ्चालन हुन लागेको हो। कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीले आगामी जेठ 22 गतेदेखि असार 1 गतेसम्म सञ्चालन हुने राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा देशका 7 प्रदेशका टोलीहरूको सहभागिता रहने बताउनु भएको छ।
0: र एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौट 5 नेपालसम्म बीको विजेता बन्दै सेमी फाइनल प्रवेश गरेको छ। मलेसियाको कुआलालम्पुरमा भएको खेलमा नेपालले इण्डोनेसियालाई 4 विकेट हराएको छ। इण्डोनेसियाले दिएको 114 रनको लक्ष्य नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर भेट्टाएको हो।
1: खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: आगामी आर्थिक वर्षका लागि सरकारले ल्यायो 21 खर्ब 24 अर्बको बजेट। कर्णाली राजमार्ग लगायत पूर्वाधारका लागि बजेटको व्यवस्था।
1: जाजरकोटमा दादुराका बिरामी फेला, 6 जनामा स्वास्थ्य परीक्षण गर्दा 4 जनामा दादुरा पुष्टि।
0: 19 गणतन्त्र दिवस कर्णालीमा पनि मनाइयो, आम नागरिक भने खाना नाना र छानाकै समस्यामा।
1: र कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि प्रदेश स्तरीय मेयर कप फुटबल प्रतियोगिता शुरू, 13 टोली सहभागी। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: यो हो रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला साँझको 7 बजेको छ।
4: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा
5: जेठ 16 गते शनिबारको दिन
4: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने, मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया। सम्पर्क नम्बर 98-85-25-002।
6: पानी बचाई बाली लगाऊ।
7: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। त्यसैले किसान दाजुभाइ

0: बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ। धान सर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। किरान मध्य र पुसा क्षेत्रमा पालै पालो रोपौं। कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, अर्धनाथ, सामा मन्सुली र बहुगुणी प्रयोग गरौं। डीएसआर विधि, सुक्खा खेतमा धान सर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट रोइटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ। खेत सम्याउ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौं।
1: पानी बचाई खेती गरौ, उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ।
0: यो सन्देश बबई सिंचाई आयोजना वैदी वर्गद्वारा प्रसारित गरिएको हो।
2: बुढी ल, मलाई अफिस जानु लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
3: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके, एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा। अब त भनेको मान्नुहोस् न।
2: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको श्यामी अनि तिम्रो देवर हरेके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
3: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो। स्कुल लागि थाहा छैन
2: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
3: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
4: हजुर, हाम्रो यहाँ कोट, स्टकोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
3: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864 35 80 76, 9848067 र 9869184 78।
4: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
5: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादि र मलखाप ल्याउनु पर्यो।
6: पछि नेपालगञ्ज गुलेरतिर गएको बेला ल्याउला नि।
5: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादि पाइन्छ नि।
7: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मलखाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
8: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9869420111।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: राम राम ओ नमस्कार रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा रामबहादुर थारूसँग अञ्जना चौधरीको स्वागत बा। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रसँगकी समन्वयमा रेडियो टाइगर बर्दियासी उत्पादन गर्लक कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा कृषि प्रविधि सँगै सम्बन्धित मेरमेरिक जानकारी कृषक मुकनसम्म पुगाइलाग ओ कृषक मुक्र कर्ती ऐलक खेती प्रणालीमा आयल समस्या प्रश्न जिज्ञासा कृषक मुकनके आशा अपेक्षा गुनासो ओ सुझाव सुनके मेरमेरिक जानकारी देहना उद्देश्य से यी कार्यक्रम सञ्चालन कैगिलक हो।
1: यी कार्यक्रम महिनामा दुईचो हरेक महिनाको एक गते ओ पन्ध्र गते सन्झ्यो 7 बजे से रेडियो टाइगर 99.2 MHz बर्दिया ओ उस्तख अनलाइनमा tigerkhabar.com मोबाइल एप्लिकेशन हाम्रो पात्रो ओ रेडियो के फेसबुक पेजमा सोधे सुन सेक्जाय उस्तख सम्वाद FM 98.3 MHz ओ अनलाइनमा onlinesambad.com मोबाइल एप्लिकेशन हाम्रो पात्रो ओ रेडियो के फेसबुक पेजमा सेफे सुन सिक्ने बाटी कार्यक्रम के फेरि प्रसारण बिहान के 7 बजे सेफे सुन सिक्ने बाटी कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र ओ कृषि क्षेत्र से सम्बन्धित विशेषज्ञ हुकन संघ कृषक हुकन के आशा अपेक्षा ओ गुनासो तथा सुझाव के सम्बोधन एवं कृषि क्षेत्र के मेरमेर जानकारी प्रसारण गरिने बाटी कृषि तथा पशुपन्छी हुकनके उत्पादकत्व ओ उत्पादन वृद्धि कैख कृषक समुदायके आय आर्जन ओ जीवन स्तर उठाके देशभरके कृषि क्षेत्रके त्योर उत्पादन बढाएकला अनुसन्धान मसे विकसित प्रविधिके प्रकाशन प्रसारण ओ अभिलेखीकरण कैख संचार माध्यमके प्रयोग मसे प्रचार प्रसार प्रति कृषक ओ सरकारवाला हुकन सम पुगेना काम यी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रके मुख्य उद्देश्य रहलबा।
0: नेपाल कृषि प्रधान देश हो जहाँ ग्रामीण समुदाय की मुख्य आय आर्जन के स्रोत कृषि पेशा रहल बा। एक ओर ग्रामीण आय आर्जन के स्रोत कृषि क्षेत्र हुईल बा ओ कृषि सम्बन्धी प्राविधिक ज्ञान सहज और सरल तरीका से पुगैना परम्परागत प्रचार प्रसार के माध्यम ओथा प्रभावकारी निर्देश कैलक अवस्था में नवीनतम प्रविधि मसे प्रचार प्रसार करकलाक आधुनिक तरीका मसे हाली ओ झट्ट सूचना पुगैना सूचना प्रविधि व संचार के माध्यम एकदम उपयोगी हुईना देखमिलक ओर से रेडियो टाइगर संघ के सहकारी में यी कार्यक्रम प्रसारण हुई बा।
1: सूचना ओ संचार प्रविधि से कृषक हुकन के आधुनिक खेती प्रणाली में सहज हिसाब से समय में आवश्यक सूचना ज्ञान ओ सिक्के पहुँच कराके उत्पादन वृद्धि करना मदद करना ओ समग्र कृषि विकास में खास भूमिका निर्वाह करल बा। कृषक के खेतबारी में सड्ड दिन जसिन कुछ न कुछ प्राविधिक समस्या देखा पर्न हिलक ओसे वकर समाधान के लाग सूचना ओ संचार प्रविधि के प्रयोग से समय में समस्या के समाधान के उपाय कृषक ओ और सरकार वाला हुकन दिए सिख जाए।
2: आज कार्यक्रम के 21 भाग हो आजिक कार्यक्रम में वैज्ञानिक राष्ट्रीय बाली विज्ञान अनुसंधान केन्द्र खुमलतार के राजेन्द्र भट्टराई से करगिलक बातचीत लेखा आयल बाटी।
3: स्वागत है कार्यक्रम में।
4: हजुर धन्यवाद।
3: आराम हुनुहुन्छ सर?
4: एकदम ठीक छु।
3: अब पछिल्लो समय धान खेतीको समय पनि सुरुवात हुँदैछ, बियार राख्ने समय हुँदैछ। अलिकति प्रसंग म यहीँबाट जोड्छु। नेपालमा धान खेतीको वर्तमान अवस्था तपाईँले नजिकबाट निहाल्दै गर्दा कस्तो देखिरहनु भएको छ र धान बाली चाहिँ नेपाली किसानको जीवनसँग कसरी जोडिएको आभास गर्नुभएको छ? अलिकति प्रसंगलाई जोडाउन।
4: धान बाली मात्रै होइन, हामीले बुझ्दाखेरि चाहिँ अब धान चाहिँ नेपालको एउटा अर्थतन्त्रको मेरुदण्डै पनि हो भन्न सकिन्छ होइन। त्यति मात्रै अर्थतन्त्रसँग मात्रै नजोडेर हाम्रो चाहिँ हाम्रो जीवनशैलीसँगै राम्रो नजिकसँग जोडिएको एउटा अङ्गै हो भन्दा नि धान चाहिँ हाम्रो होइन। विभिन्न तरिकाले धार्मिक सांस्कृतिक र विभिन्न आयाममा पनि यो ठ्याक्कै हामीसँग जोडिएको चिज भयो धान चाहिँ होइन। र हामीले यसलाई छुट्टै महत्त्वको साथ हामी नेपालीले दिएको छ धानलाई चाहिँ विभिन्न अवस्थामा विभिन्न कार्यमा त्यसरी एकदमै महत्त्वपूर्ण एकदमै हामीलाई चाहिने एकदमै कस्तो खालको भन्नु अब अरू बाली भन्दा अलिक फरक बाली हो धान चाहिँ।
3: अब धानको बियाड राख्ने बेला हुन थालेको छ। यो पश्चिम तराईका कृषकहरूले अब धानको बियाड राख्ने तयारी गर्दै गर्दा राम्रो उत्पादनका लागि बिउ कसरी छनौट गर्न सक्छन्, के कुरामा ध्यान दिनुपर्छ होला?
4: यस्तो छ, अब बिउको केसमा भन्दाखेरि चाहिँ हुन त सबै किसान दाजुभाइ दिदीबहिनीहरूले राम्रै हो यो बिउ भनेर ल्याएको हुन्छ या घरमै राखेको बिउ राम्रै हो भन्ने लागेको हुन्छ आफूलाई। तर त्यो राम्रो भनेको बिमारी कहिले काहीँ विभिन्न कारणले चाहिँ बिउको गुणस्तर घटेको हुन्छ भने जस्तो हुँदैन त्यो बिउ होइन. अब कुनै पनि बिउ उत्पादन संस्थाबाट या कुनै पनि कम्पनीबाट या कृषि केन्द्रबाट ल्याएको बिउ छ भने चाहिँ त्यसलाई चाहिँ राम्रो तरिकाले गुणस्तर कायम गरेको हुन्छ र त्यति डराउनु पर्दैन ढुक्कले बिउ राख्दा हुन्छ. तर घरमै राखेको बिउ या त छर छिमेकीबाट साटासाट गरेर ल्याएको बिउहरूमा चाहिँ अलिकति सचेत भएर चाहिँ बिउलाई चाहिँ बियाडमा राख्नुपर्ने हुन्छ. जस्तो गरेर मैले भन्न चाहेको चाहिँ कस्तो भने त्यो जुन धानको बिउ छ त्यो बिउ सबै पुष्ट भएर सबै पुष्ट भएका दाना हुँदैनन्. कोही दानाहरू पोखटा हुन्छन् खाली हुन्छन्, कोहीमा चाहिँ भित्र त्यो रोपिसकेपछि नउम्रिने खालको हुन्छ, उम्रे पनि अलिक अलिक उम्रेर त्यतिकै मर्ने खालको हुन्छ. यसरी बिउमा विभिन्न खालको संक्रमण भएको बिउहरू हुन्छ. त्यो भएर चाहिँ विशेष ध्यान दिनुपर्ने भनेपछि अब ब्याड राख्दाखेरि नै अलिक विशेष महत्वको साथ ध्यान दिएर गरियो र ब्याडमा विशेष सचेत अप्नाइयो भने चाहिँ पछि गएर राम्रो बेर्ना तयार हुन्छ. अनि राम्रो बेर्ना लगाइसकेपछि चाहिँ उत्पादन पनि राम्रो दिन्छ.
3: जस्तो अब ब्याड राख्दै गर्दा बिउ राख्दै गर्दा मलखाद र सिँचाइको व्यवस्थापन प्रमुख रूपमा चाहिँ मिलाउनु पर्ने हुन्छ. कसरी चाहिँ व्यवस्थापन गर्न सकिन्छ मलखाद र सिँचाइलाई?
4: ठिक छ, म मलखाद र सिँचाइ भन्दा पनि अझै म ब्याड राख्ने बेला बिउ छनौट हुँदै हुँदै म तपाईँको मलखाद र सिँचाइमा पुग्छु होइन.
3: पक्कै पनि
4: मैले चाहिँ म बिउ अलिकति जोड्छु है त, म त्यो कुरा भनिरहेको थिएँ. जस्तो कहीँबाट प्याकिङ गरेको कोही पनि कृषि केन्द्रको अनुसन्धान केन्द्रको या त कुनै सहकारी समूहको जसले बिउ उत्पादनमै लागेर उहाँले ट्यागिङ गरेको बिउ छ छाप तलाको बिउ छ भने त्यो चिजमा त्यसमा चाहिँ कुमार शक्तिदेखि विभिन्न आयाममा चाहिँ त्यो प्रमाणित भइसकेको बिउ हुन्छ र ढुक्कले बिउ ब्याडमा राख्न सकिन्न. तर घरमै राखेको बिउ अघि मैले भने छरछिमेकीबाट ल्याएको कतिवटा ल्याएको जस्तो ट्यागिङ नभएको बिउ गुणस्तर चेक नभएको बिउ छ भने चाहिँ हामीले घरमा एकचोटि त्यो बिउलाई चाहिँ छनौट गरेर मात्रै बिउलाई एकचोटि चेक गरेर मात्रै हामीले ब्याडमा राख्नुपर्ने. जस्तो भन्न खोजेको एउटा परम्परागत तरिका पनि त पहिले पहिले पनि घरमा बिउ राख्नुभन्दा अगाडि बिउलाई एकचोटि पानीमा डुबाउने या त केही बाल्टिनमा केहीमा पानीको झोलमा बिउ हाल्ने. बिउ हालिसकेपछि बिउ तरिन्छ, बिउमाथि तरिसकेपछि पोकटा पोकटा भएका ती पुष्ट भएर नभरेका बिउहरूमाथि तरिन्छ. त्यो तरेको बिउलाई फालिदिने अनि तल बसेको बिउ हुन्छ त्यो बिउ छिप त्यो चाहिँ दाना भरिएको पुष्ट दाना हुन्छ र त्यो बिउ मात्रै ब्याडमा लगाउने भन्ने एउटा परम्परागत तरिका थियो. तर त्यो कहिले पानीमा मात्रै त्यसरी बिउ छान्दा नि कहिलेकाहीँ भन्ने जस्तो गरेर त्यो छानिँदैन. त्यो भएर चाहिँ अर्को तरिका भनेको चाहिँ पानीमा चाहिँ नुनको घोल बनाएर पानीमा नुनको घोल बनाएर त्यस्तो नुनको घोल बनाएकोमा चाहिँ बिउलाई उपचार गर्नु भने त्यसरी पानी बिउ छानियो भने चाहिँ त्यसले चाहिँ राम्रो तरिकाले बिउ छानिन्छ. भन्न खोजेको यदि हामी बिउको फेरि नुन कति हाल्ने नुनको घोल कति बनाउने भने त्यहाँ एउटा प्रश्न उठ्छ. साधारण तयमा चाहिँ यसको यसको दर चाहिँ भनेको हामीले 3 लिटर पानीमा 500-600 यो मसिनो धानका लागि 500 ग्राम नुन, मोटो धानका लागि 600-700 ग्राम नुन भनिन्छ हाम्रो साधारण तयमा. त्यो 3 लिटर पानीमा 500 जति नुनको घोल बनाएर चाहिँ त्यो घोल बनाएको पानीमा चाहिँ त्यो बिउ त्यहाँ बिउ हालिदिने. अहिले भनेको 500-600 ग्रामसम्म बिउ त्यो हालिदिने अनि एकछिन चलाएर छोडिदिने. त्यो घोलमा बिउ हालेर त्यो घोल बनाइसकेकोमा त्यो बिउ हालेर छोडिदिने एकछिन पछि त्यो जसरी चलाइदिने त्यो धानलाई धानको बिउलाई तपाईँको घोलमा पानीको घोलमा त्यो घोल भनेको बाल्टिनमा बनाउन दिन्छ. अनि त्यो जुन बिउ चाहिँ धानको बिउ चाहिँ माथि माथि तरिन्छ त्यो तरेको बेला बाहिर निकालिदिने. त्यो भनेको पोकटा भएको नभरेको बिउ हो त्यो चाहिँ. त्यो बिउ भोलि लगेर लगाइयो भने राम्रोसँग उम्रिँदैन त्यो बिउ. त्यसले भने त्यो उत्तर दिँदैन. खेदामा जुन बस्छ तल खेक्रेर बस्छ त्यो बिउलाई सर्वत्त निकालिदिने. त्यो बिउ भनेको चाहिँ राम्रो बिउ हो, शुद्ध बिउ हो, भरिएको बिउ हो, पोष्ट बिउ हो. त्यो बिउलाई चाहिँ अनि फेरि लगेर कतै एकछिन पानीमा सफा गर्ने एकछिन शीतलकाही छायामा सुकाउने. यदि ब्याडमा लगाइहाल्ने होइन, अलिक ढिलो लगाउने हो भने चाहिँ सुकाएर मात्रै ब्याडमा लाने. ब्याडमा लगाएर ब्याड तयार छ भने चाहिँ त्यही लगेर ब्याडमा हालिदिइहाल्यो हुन्छ, बिउमा छरिदिइहाल्यो हुन्छ ब्याडमा. त्यसो गर्नु चाहिँ त्यो बिउ छान्ने तरिका हो. र त्यो छानिसकेपछि अर्को एउटा पनि महत्त्वपूर्ण छ. जस्तो गरेर हामी त्यो ब्याडमा पनि भरे भुसिना छ पछाडि रोग लाग्न सक्छ. त्यो भएर त्यो छानेको बिउलाई फेरि कार्बन डाइअक्साइड विषादी पानी विषादी भनेको बेबिस्टिन करिब 3 ग्रामको दरले प्रति केजीको दरले चाहिँ त्यो बिउलाई उपचार गर्ने, मजाले उपचार गर्ने. अनि उपचार गरिसकेपछि अनि त्यो बिउलाई बल्ल लगेर चाहिँ ब्याडमा हालिदिने, ब्याडमा छर्ने. त्यो गर्यो भने चाहिँ रोगबाट चाहिँ हामी बेर्नालाई बचाउन सक्छौँ. त्यो एउटा एकदमै महत्त्वपूर्ण कार्य हो. र तर त्यसरी अघि ट्याकिङ ट्याकिङ गरेर आएको बिउहरूमा चाहिँ धेरै जस्तो त्यो उपचार गरेर आएको हुन्छ, त्यो उपचार गरेर आएको बिउमा चाहिँ अहिले मैले भनेको कार्य खासै गर्नु पर्दैन।
3: अब अलिकति मलखाद र सिँचाइको व्यवस्थापन कसरी गर्न
4: सक्नुहुन्छ? मलखादको चाहिँ खास गरेर यो धानको बेर्नाको लागि बियाडमा चाहिँ हामीले यो रासायनिक मलभन्दा पनि कम्पोस्ट मल चाहिँ एकदमै दिन जरुरी छ। जस्तो तपाईँले धानको बियाड राखेपछि एक कठाको लागि हामीले कुरा गर्यौँ भने चाहिँ एक कठाको लागि यदि बियाड राख्नु छ भने तपाईँको 15 वर्ग मिटर क्षेत्रफलले पुग्छ। त्यतिमा राखेपछि एक कठा धान खेतीको लागि त्यति क्षेत्रले पुग्छ। त्यति क्षेत्रको लागि चाहिँ करिब 20-25 ढोका कम्पोस्ट राम्रो कुहिएको र सुकेको कम्पोस्ट हुनु पर्यो। कुहिएको मात्रै भएर सुकेको पनि हुनु, त्यसको चिच्यान हुन भएन। त्यो कम्पोस्ट चाहिँ अलिक भनेको 15 वर्ग मिटर क्षेत्रमा चाहिँ त्यो जोतेर ठ्याक्क तयारी भएको माटोमा त्यो मल मजाले मिलाउने। त मिलाइसकेपछि अनि बल्ल तपाईँ एक कठाको लागि चाहिँ 1.5 केजीदेखि 1-1.5 केजी बिउ त्यहाँ बिउ छर्दिनँ। अहिले मैले भनेको बिउ त्यहाँ छर्दिनँ। र त्यो कम्पोस्ट दिइसकेर चाहिँ त्यसरी राखेको बेडमा चाहिँ पछि गएर त्यो बेर्नाको जरा राम्रो आउने, बोट पनि एकदमै हरियो दह्रो रोग नलाग्ने खालको निरोगी खालको बोट हुन्छ, बेर्ना तयार हुन्छ। र कहिलेकाहीँ धेरै नै रुखो छ, अब तपाईँको आफ्नो खेत टेस्ट गर्दाखेरि सोइल टेस्ट गर्दाखेरि नाइट्रोजनको मात्रा कम भएको देखिन्छ, फोस्फरसको पोटासको मात्रा कम देखिन्छ भने चाहिँ त्यस्तो खालको खेतमा चाहिँ फेरि हामीले रसायनिक मल पनि आधा केजी युरिया करिब 1 केजी फोस्फरस र पोटासको मात्रा पनि त्यो अहिलेको जुन बियाड तयारी छ त्यो बियाडमा दिनुपर्ने हुन्छ। तर अहिले उनले भनेको कम्पोस्ट राम्रोसँग पुगेको कम्पोस्ट दियो भने त्यो रसायनिक मल दिनु पर्दैन, त्यो कम्पोस्ट पुग्छ। त्यति गरेर मात्रै पुग्दैन, पछि गरेर बियाड करिब करिब 8-10 दिनको बेर्ना भइसकेपछि कहिलेकाहीँ त्यो बेर्ना पहेँलो भएर आउँछ। त्यतिखेर चाहिँ सूक्ष्म तत्त्वहरू जस्तो जिङ्कहरू कोबाल्टहरू मसिनो खालको सूक्ष्म तत्त्वहरूको कमी देखिन्छ, त्यो डिफिसियन्सी देखिन्छ। त्यस्तो देखियो भने चाहिँ फेरि हामीले माइक्रोन्युट्रिएन्टको झोल पाउँछ बजारमा, मल्टिप्लेक्सहरू भन्छ एग्रोभेटहरूमा, त्यस्तो एग्रोभेटमा त्यो मल्टिप्लेक्सको झोल त्यहाँ जिङ्क कोबाल्ट मिलाएको भनेको सूक्ष्म तत्त्वहरूको मिक्स हुन्छ। त्यो ल्याएर चाहिँ तपाईँले 1 लिटर पानीमा 2-3 ml तरले झोल बनाएर चाहिँ छाँझा पख त्यसलाई सरर स्प्रे गरिदिनु। त्यो भने चाहिँ त्यो पहिलो पनि आएको अहिलेको त्यो बनाउन नसकेको बेर्ना बढ्छ। अर्को विशेष गरेर चाहिँ यो जस्तो तराईतिर चाहिँ एकदमै टेम्परेचर हाई भएकोले सिँचाइ गर्दाखेरि त्यो बियाडलाई सिँचाइ गर्दा दिउँसो सिँचाइ गर्न भएन, सकेसम्म साँझ पख सिँचाइ गर्ने अनि बिहान पख त्यो सिँचाइको पानी त्यो खेतमा जम्न दिनु भएन, बियाडमा जम्न दिने त्यसलाई सर्लक्क निकालिदिने, ड्रेन आउट गरिदिने। त्यसरी ड्रेन आउट गर्दा पनि त्यो पानी सर्लक्क रातभरिमा चिसो हुन्छ अनि बिहान सर्लक्क हटाइदिने, दिनभरि त्यत्तिकै अक्सिजनको मात्रामा फ्लो हुन्छ र त्यो बियाडमा मजाले बढ्न पाउँछ, जरा पनि राम्रोसँगले विकास हुन पाउँछ। यसो खालको सिँचाइमा चाहिँ खास गरेर यो धेरै नै महत्त्वपूर्ण छ।
3: अब जस्तो पछिल्लो समय मौसम विभागको सूचनाहरूलाई हेर्ने हो भने यो वर्ष पानीको केही अभाव हुन सक्ने खालका प्रक्षेपणहरू गरिएको छ। पानी कम पर्दै गर्दा खडेरी सहन सक्ने जातका धानहरू चाहिँ कुन कुन हुन्छन् र कृषकहरूले कस्ता खालका धानका बिउहरू चाहिँ रोजाइमा पारेर लगाउँदा चाहिँ उपयुक्त हुन सक्छ? तपाईँको प्रतिक्रिया के रहन्छ?
4: हो, यसपालि चाहिँ जलस्रोत मौसम विज्ञान विभागले चाहिँ सदरभन्दा वर्षा कम हुने भनेर चाहिँ अनुमान गरिसकेको छ। यो सबैतिर पनि यो प्रकाश भइसकेको छ र यही सिलसिलामा चाहिँ अलिकति कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने, कम पानी पनि सहन सक्ने खालका धानका जातहरू, विशेष गरेर नागले चाहिँ विकास गरेको यो सुक्खा शैलीका जातहरू छन्, जस्तो सुक्खा धान 1 देखि लिएर सुक्खा धान 2, सुक्खा धान 3-4 गर्दै सुक्खा धान 6 सम्मका धानका जातहरू छन्। यी धानको जातहरूलाई चाहिँ अरू धानको

0: पाएको आफ्नै तरिकाले छ। त्यसमा रोग किरा बढी लाग्नेदेखि लिएर तपाईँको भोलि अलिकति जलवायु परिवर्तन, अलिकति मौसमको तलमाथि भयो, टेम्परेचर तलमाथि भयो भने फेरि यो फल्नु होइन, उल्टा नोक्सान गरेर हुन्छ, यो नोक्सान हुन्छ। यसमा चाहिँ अलिक सेन्सिटिभ छ, यो क्लाइमेट सेन्सिटिभ छ हाइब्रिड भनेको चाहिँ, र जुन ठाउँमा लगाइन्छ त्यो ठाउँको लागि छनौट गर्न पनि अलिक गाह्रो छ। कहिले काहीँ सिफारिस गरेको क्षेत्रमा पनि त्यो ठ्याक्कै तोमेलमा खान सक्ला। त्यो हाइब्रिड लगाउँदाखेरि चाहिँ पहिलो वर्ष थोरै हाइब्रिड लगाएर, थोरै मात्रामा क्षेत्रमा लगाएर मात्रै हेर्ने, र जुन जुन जुन यसको सिफारिसको मल छ, मलखा छ, यसलाई बढी मलखा चाहिन्छ, पानी पनि बढी चाहिन्छ यसलाई। त्यो भएर यी यी कुराहरूको व्यवस्थापन गर्न सकिन्छ भने हाइब्रिड ठिकै छ। होइन भने अखाचा खेतीमा जस्तो यो वर्ष पानी कम छ, थोरै पानीमा पनि हाम्रा रैथाने हाम्रा जातहरू चाहिँ राम्रै उत्पादन हुन्छ, उत्पादन दिन्छ नि जातहरूले चाहिँ। त्यो भएर चाहिँ आफूसँग के छ, आफ्नो सुविधाहरू, सिँचाइको सुविधा छ, मलखा पर्याप्त मात्रामा दिन सकिन्छ, व्यवस्थापन गर्न सकिन्छ भने हाइब्रिड किन नराम्रो होइन।
1: अन्तिममा धान खेतीको तयारी गरिरहनुभएका र बिउ राख्नको लागि तयारी रहनुभएका कृषकहरूका लागि तपाईँको सन्देश के हुन्छ?
0: किसान दाजुभाइ दिदीबहिनीको लागि सन्देश भनेको, यो वर्ष चाहिँ सदरभन्दा वर्षा कम भएकोले गर्दाखेरि चाहिँ धान खेती गर्दा अलिकति सचेत भएर, अलिकति पहिलो पहिलो वर्ष जस्तो नभएर अलिकति ख्याल गरेर, सकेसम्म यो परेको पानीलाई पनि काहीँ एउटा पोखरी खनेर पानीलाई सञ्चित गरेर त्यो पानीलाई भोलि प्रयोग गरिदिने, या र बिउ राखिसकेपछि पनि बिउ आकाशे पानी परेन र आकाशे पानीमा खेती गर्ने हो भने त्यो बिउ मर्न आँटो भने छेउको नजिकको खेतमा बरु पानी लगाएर त्यो बिउलाई फेरि सार दिने, त्यहाँनिर डबल ट्रान्सप्लान्टिङ हुन्छ, त्यहाँ सारेर भए पनि बिउ बचाउने, त्यसरी बिउ बचाएर अनि जब वर्षा आउँछ ठुलो पानी पर्छ तब बल्ल त्यो बिउलाई रोप्ने, यसो गरेर पनि बिउ बिउ बचाउने त्यहाँ लाग्नुपर्ने हुन्छ। र सकेसम्म अघि मैले भनेका सुक्खाका जातहरूका जातका धानहरू लगाउनु होला। र अर्को एउटा नेपाल कृषि अनुसन्धान परिषदले नाके नेपाल सरकारले चाहिँ किसानको लागि भनेर एउटा नम्बर दिएको छ, पैसा नलाग्ने नम्बर छ 11:35 भन्छ। हरेक शुक्रबार 4 बजेदेखि 6 बजीसम्म 11:35 हरेक शुक्रबार 4 बजेदेखि 6 बजीसम्म यहाँ फोन गर्नुलाई यहाँहरूले, त्यहाँ त्यहाँ कृषिदेखि लिएर पशु पक्षीदेखि लिएर रोग किरादेखि लिएर हरेक किसिमको त्यहाँ हामी विज्ञहरू बसेका हुन्छौँ, किसानहरूको लागि सल्लाह सुझाव दिन हामी बसेका हुन्छौँ समस्याको समाधान गर्नका लागि। त्यो नम्बरमा फोन गर्नुहोला यहाँहरूले, यही अहिले भनेको कुरोलाई पनि कुनै कन्फ्युजन भयो बुझिएन भने त्यहाँ सोध्नु होला, त्यहाँ म लगायत हाम्रो साथीहरू बसेका हुन्छौँ। यति भन्दा यहाँहरूलाई यो वर्ष धान राम्रो गर्न समय लगाउन सक्नु होला, धान राम्रो उत्पादन होस् र यहाँ हामी सबैको जय होस्, देशको जय होस् भन्न चाहन्छु।
1: धन्यवाद यो महत्वपूर्ण समय र संवादका लागि, तपाईँलाई धेरै धन्यवाद।
0: यहाँलाई धेरै धेरै धन्यवाद।
2: अब आपने सुन के बात ही कृषि विशेष रेडियो कार्यक्रम हमारी खेती हमारी कृषि कार्यक्रम के अंतिम में आशा कल बात ही
3: रेडियो कार्यक्रम हमारी खेती हमारी कृषि सुन सकल पाछ आपन मन में लागल विचार ओ कृषि खेती के विषय में कोनो प्रश्न ओ जिज्ञासा भी कल से अपने होकर हमन फोन में से कह सकने बाती ओ SMS ईमेल में से फिर लिख सकने बाती अपन आवाज में विचार ओ प्रश्न धरकला कृषि अनुसंधान परिषद के पैसा निलगना फोन नंबर 11:35 में देहलक निर्देशन के आधार में रिकॉर्ड कर सकने बाती वस्तह को रेडियो टाइगर के संपर्क मोबाइल नंबर 9858303961 में फोन कई को रिकॉर्ड कराए ओ टी पाई फे सीखने बाती वस्तह को रेडियो टाइगर FM@gmail.com ओ रेडियो की फेसबुक पेज में आपन जिज्ञासा पठाई सीखने बाती।
2: लिटर रेडियो कार्यक्रम हमार खेती हमार कृषि के अग्र ऐना भाग में नेपाल कृषि अनुसंधान परिषद के कृषि मौसम सलाह बुलेटिन अनुसार ऐना हप्ता में अपनाई सकिना कृषि संबंधी ढेर जानकारी संग अग्र गतिविधि लेखी ऐना भाग में भेट मिले नई बा कार्यक्रम का ऐना भाग फिर सुनती रवि कार्यक्रम सुन के सुझाव सलाह फिर लिख पठाइने बाटीकन आशा करती राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र रेडियो टाइगर का प्रबंध निर्देशक भावु केउजी कार्यक्रम संयोजक सौगात संघरिया रामबहादुर ओमै अञ्जना फे विदा हुन्छी। राम राम नमस्कार।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन्छ सधैँ बाजै।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग सुनि
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ। यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
2: पानी बचाई बाली लगाऊ।
3: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। यसैले किसान दाजुभाइ दिदीबहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ। धान सर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। किरान मध्य र पुसा क्षेत्रमा पालै पालो रोपौ। कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, अर्दिनाद, सामा मन्सुली र बहुगुणी प्रयोग गरौं। डीएसआर विधि, सुक्खा खेतमा धान छर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट होइटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ। खेत सम्याऊ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौ।
2: पानी बचाई खेती गरौ, उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ।
3: यो सन्देश बबई सिंचाई आयोजना वैदिक वर्गद्वारा प्रसारित गरिएको हो।
4: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरीगाउँमा
5: एनजेड 16 गते शनिबारको दिन
4: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया। सम्पर्क नम्बर 98-85-25-00-2।
6: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
7: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
6: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुर बाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98-482-99-774।
8: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?

0: ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
1: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 9845 51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा कर्मचारीको तलब वृद्धि र आयकरमा छुट लगायत ठूलो आकार र महत्वाकांक्षा सहित रासोपा सरकारको पहिलो बजेट संसदमा पेश।
1: कुल खर्च रु 2124 अर्ब 34 करोड विनियोजन गरेको छु।
0: विपक्षीलाई कस्तो लाग्यो त नयाँ सरकारको बजेट?
2: आकारमा धेरै नै ठुलो भयो। जानकार अर्थमन्त्रीले यति धेरै सुन्निएको बजेट बनाउनु हुन्थेन।
0: अनि रुमेनियामा रूसी ड्रोन खसेपछि नेटो र युद्वारा मस्कोलाई चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। रूसी ड्रोन खसेर रुमेनियाको एउटा अपार्टमेन्टमा क्षति पुगेपछि उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुख मार्क रुटले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको प्रतिक्रिया दिएका छन्। युक्रेनसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा दुईजना घाइते भएका थिए। युक्रेन युद्ध शुरू भए यता नेटोको सदस्य राष्ट्र रुमेनियामा आक्रमण भएको यो पहिलो घटना हो। रूसी विदेश मन्त्रालयकी प्रवक्ताले उक्त ड्रोन रूसी भए या नभएको बारे प्रतिक्रिया दिन अस्वीकार गरिन्। उनले रुमेनियाले रूसी वाणिज्य दूतावास बन्द गरेर महावाणिज्य दूतलाई निष्कासन गरेको विषयमा छिटै प्रतिक्रिया दिइने बताएकी छन्। बीबीसी संवाददाता निर थोर भन्छन्, यो स्पष्ट रूपमा डेन्युप नदीको छेउमा रहेको रेनी बन्दरगाहमाथिको आक्रमणको एउटा हिस्सा थियो। डेन्युप नदी रुमेनिया र युक्रेन बीचको सिमाना हो र विगतमा युक्रेनतिरको सिमानामा धेरै आक्रमण भएका थिए। बीबीसी संवाददाताको भनाई। भारतीय अधिकारीहरूले यो वर्षको मनसुनमा 11 वर्ष यताकै कम वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेका छन्। खेतीको समयमा खडेरीको पूर्वानुमानले खाद्यान्नको उत्पादन र खानेकुराको मूल्यबारे चिन्ता जन्माएको छ। विश्वभरि मौसमी प्रणालीमा हेरफेर ल्याउने एल निनोका कारण यो पटकको वर्षामा भारतमा कम वर्षा हुने आकलन गरिएको छ। साधारणतया जूनको शुरूआतबाट दक्षिणी राज्य केरला हुँदै भारतमा प्रवेश गर्ने मनसुनलाई देशको अर्थतन्त्रको ठूलो आधारका रूपमा लिइने गरिएको छ। घुस लिएको र अपचलनमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका एउटा चिनिया मन्दिरका प्रमुखलाई 24 वर्षको जेल सजाय सुनाइएको छ। जेन बौद्ध धर्म र कुङफूको जन्म भएको साओलिन मन्दिरका प्रमुख सी योन्जिनलाई सम्पत्ति हिनामिना गरेको आरोपमा गत वर्ष बर्खास्त गरी पक्राउ गरिएको थियो। हेनान प्रान्तको केन्द्रमा सन् 495 स्थापित भएको उक्त मन्दिरका प्रमुखसँग कैयौं विलासी गाड़ीहरू रहेको र कैयौं महिलाहरूबाट उनले बच्चा जन्माएको अन्य भिक्षुहरूले दावी गरेका थिए। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुखले कंगो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि थप आर्थिक सहयोगका लागि अपील गरेका छन्। किन्सासा पुगेका टेड्रोस एडहानम घेब्रेयेससले हालसम्म आवश्यकताको 1/3 सहयोग मात्रै जुटेको बताए। इबोला संक्रमण देखिएका कंगो र युगाण्डामा इबोला नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघले थप 8 करोड़ अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको छ। डब्ल्यूएचओले इबोलाबाट निको भएका पहिलो व्यक्ति अस्पतालबाट घर फर्किएको बताएको छ। र 16 जना बालबालिकाको ज्यान लिएको विद्यालय छात्रावासको आगलागीको घटना अनुसन्धानका क्रममा केन्याको प्रहरीले आगो लगाएको आशंकामा 8 जना विद्यार्थीलाई पक्राउ गरिएको जनाएको छ। नियन्त्रणमा लिएका व्यक्तिहरूको बयान लिने काम भइरहेको अपराध अनुसन्धान निर्देशनालयले उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। झण्डै 2/3 बहुमत सहित सत्ता सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकारले आफ्नो पहिलो बजेटले मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्य राखेको अर्थमन्त्रीले बताएका छन्। यसले संरचनागत सुधारको नयाँ चरणको शुरूआत गर्ने उनले बताए। अघिल्लो वर्षको भन्दा करिब 2 खर्ब बढ़ी करिब 21.25 खर्ब रूपियाँको बजेटले आउने वर्ष 7% वृद्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। बजेटले कर्मचारीको तलबमा वृद्धि तथा आयकरमा केही छूट प्रस्ताव गरेको छ। एक रिपोर्ट। जेएनजी आन्दोलनले अघिल्लो सरकारलाई विस्थापित गरेपछि भएको आम चुनावमा सहज बहुमत ल्याएको स्थिर सरकारको पहिलो बजेटलाई धेरैले चासोका साथ हेरेका छन्। अर्थतन्त्रका जानकार भनेर परिचित मन्त्री स्वर्णिम वाग्लेले आफ्नो पहिलो बजेटमा आकार र महत्वाकांक्षा दुवै ठूलो प्रस्तावित गरेका छन्। अघिल्लो बजेट 19.5 खर्ब रूपियाँको रहेकोमा पछि त्यति खर्च नहुने भन्दै 3 खर्ब जति घटाइएको थियो। अर्थमन्त्री वाग्लेले सो वास्तविकतालाई व्यवस्था गर्दै 21 खर्ब भन्दा धेरैको बजेट प्रस्ताव गरेका छन्।
1: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124 अर्ब 34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालुतर्फ रु 1270 अर्ब 58 करोड अर्थात कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ रु 431 अर्ब 10 करोड अर्थात 20.3%, वित्तीय व्यवस्थातर्फ रु 422 अर्ब 64 करोड अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान चालू वर्षको संशोधित अनुमानको तुलनामा 25% बढी हो।
0: उनले प्रस्ताव गरेको विशाल आकारको बजेटका निम्ति आन्तरिक र बाह्य ऋण पनि धेरै आवश्यक पर्ने देखिएको छ।
1: आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड बेहोर्दा रु 657 अर्ब 29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ।
0: गत तीनवटा बजेटमा पुनरावलोकन हुन नसकेको आयकरका दर हेरफेर गरेर मध्यमवर्गीय परिवारलाई सघाउ पुर्याउने मन्त्री बाग्लेले वाचा गरेका छन् भने कर्मचारीहरूलाई पनि उनले खाइपाई आएको तलबमा 21% वृद्धि गर्ने गरी खुशीको खबर दिएका छन्।
1: करको बोझ घटाउन आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रूपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% घटाएको छु।
0: बजेटले क्षेत्रगत रूपमा 2 खर्ब 86 अर्ब रूपियाँ सड़क तथा शहरी पूर्वाधार विकासमा विनियोजन गरेको छ भने शिक्षामा 2 खर्ब 18 अर्ब विनियोजन गरेको छ। तर जारी मध्यपूर्व युद्धका कारण भत्तै बढ़न आँटेको मुद्रास्फीति तथा आपूर्ति श्रृंखलामा देखा परेको गडबड़ीले सरकारको लक्ष्यलाई थप चुनौतीपूर्ण बनाएको जानकारहरूले बताएका छन्। यसै सिलसिलामा हामीले पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई सम्पर्क गरी सरकारले आज प्रस्तुत गरेको बजेट कस्तो लाग्यो भनेर सोधेका छौं।
2: समग्रमा हेर्दा यो मिश्रित खालकै देख्छु मैले। आकारमा अलि धेरै नै ठुलो भयो। 1860 अर्बको सिलिङ योजना आयोगले दिएकोमा यो चाहिँ 2.5-3 खर्ब नै ठूलो हुनु भनेको यो अस्वाभाविक रूपले वृद्धि देखिन्छ। विज्ञ अर्थमन्त्री जानकार अर्थमन्त्रीले यति धेरै शून्यको बजेट बनाउनु हुन्थेन। अर्कोतिर चाहिँ विगतमा म आफै अर्थमन्त्री हुँदा नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार हुँदा शुरू गरेका कैयौं कार्यक्रमहरू अगाडि बढाउनु भएको छ, त्यो चाहिँ मलाई खुसी नै लागेको छ। हामीले गण्डकी त्रिभुज भन्थ्यौं, उहाँले गण्डकी चतुर्भुज भन्नुभयो। कर्णाली क्षेत्र एउटा विशेष हर्बलको हब बनाउने भनेको उहाँले चाहिँ कर्णाली चतुर्भुज भन्नुभएको छ। सुदूरपश्चिममा पर्यटन गन्तव्य बनाउने प्राथमिकता, त्यो प्रदेशको पहिचान बनाउने भनेको उहाँले केही क्षेत्रहरू जोडेर त्यो चतुर्भुज भन्नुभएको छ। यस्ता कुराहरू छन्। मधेसमा चाहिँ कृषि जन्य उत्पादनका एउटा हब बनाउने कुराहरूलाई उहाँले अलिकति निरन्तरता दिनुभयो, अलि नयाँ ढंगले प्याकेजिङ गर्न खोज्नुभयो, त्यो कार्यक्रमहरू खुसी लागेको छ। एउटा
0: नयाँ सरकारको नयाँ छनक चाहिँ के पाइन्छ यसमा?
2: अब नयाँ छनक भनेको अलिकति मध्यम वर्गलाई हामी वृद्धि गर्छौं भन्नुभएको छ। अलि मध्यम वर्गलाई खुसी पार्ने खालको करका दरहरूमा हेरफेर छुट दिनेहरू, व्यक्तिगत आयकरमा झन्डै दोब्बर नै 5 लाखसम्मकोलाई छुट्यो भने अहिले 10 लाख पुर्याएर मध्यम वर्गलाई अलिकति प्रोत्साहन अथवा खुसी पार्न खोजा देखिन्छ। अर्कोतिर कहीँ न कहीँ उहाँहरूको दिमागमा कामले भन्दा पनि अलिअलि वितरण गरेर स्थानीय तहको चुनाव प्रभाव पार्ने भनेर, अबको यो बजेट त स्थानीय चुनाव गराउँछ, स्थानीय चुनावलाई दिमागमा राखेर अलिअलि वितरणमुखी अलिअलि छर्ने खालको गर्नुभएको छ। र खुसीको कुरा यसमा के भने, विगतमा स्वयं अर्थमन्त्रीजी र यो पार्टीले वामपन्थी कम्युनिष्ट अर्थमन्त्रीहरू सरकारहरूलाई आरोप लाउनुहुन्थ्यो, त्यो कुरा उहाँहरूले स्वीकार्नुभयो। पुनर्वितरणलाई अथवा चाहिँ अलिकति सामाजिक शिक्षा क्षेत्रमा वितरण गर्ने कुरालाई वितरणमुखी यो अनुत्पादक भन्नुहुन्थ्यो, अहिले उहाँहरू पनि त्यसैमा जानुभयो, त्यो कुरा चाहिँ नराम्रो होइन। अर्कोतिर यो त ठूलो जनमत पाएको पार्टी हो, त्यो अनुसारको रूपान्तरणकारी खालको देखिएन, खास गरी रोजगारी सिर्जना गर्ने खालको। ठूलो रोजगारी सिर्जना हुने क्षेत्र कृषि क्षेत्र हो, अरू केही उत्पादनमूलक क्षेत्रहरू, त्यो ठाउँलाई प्रोत्साहन गर्ने देखिने गरी देखिएन।
0: अर्थमन्त्रीले यसलाई एउटा संरचनात्मक सुधारको नयाँ चरण पनि भन्नुभएको छ, तपाईँलाई त्यस्तै लाग्छ यो यसले नयाँ चरण ल्याउँछ सुधारको?
2: नयाँ चरणको सुधार भनेको उत्पादन वृद्धि गर्ने, लगानीको वातावरण बनाउने कुरा हो, अनि त्यसरी प्राप्त भएको समृद्धिलाई न्यायोचित ढङ्गले पुनर्वितरण गर्ने भन्ने कुरा हो। हाम्रो संविधानले पनि समाजवाद उन्मुख अर्थतन्त्रको कुरा गर्छ, त्यसो गर्दा उहाँले त्यसो भनेको पनि त ठिकै हो, तर त्यतातिर भन्दा पनि अलि सार संग्रहतिरबाट अलिअलि बजारलाई जोड दिन खोजे, अलिअलि निजी क्षेत्रलाई जोड दिन खोजे, अलिअलि वितरण पुनर्वितरणलाई सामाजिक सुरक्षालाई जोड दिन खोजे हुनाले अलि मिसमास देखिन्छ। तैपनि अब जसरी भए पनि यो सामाजिक सुरक्षा क्षेत्रहरूका कार्यक्रमहरू स्वागतै गर्नुपर्ने हुन्छ।
3: यो कार्यान्वयन गर्न चाहिँ कतिको सक्ने क्षमता देख्नुहुन्छ यो सरकारमा? नयाँ ऊर्जा सहित आएको नयाँ सरकार छ।
2: एउटा कुरा त के भने आकार ठूलो भइसकेपछि, सोइलिङ भइसकेपछि, सुनिसकेपछि त्यो अनुसारको स्रोत जुट्दैन, स्रोत नजुटेपछि कार्यान्वयन हुन सक्दैन। त्यसो गर्दा स्रोतका कारणले केही केही कुरा चाहिँ कार्यान्वयन क्षमताका कारणले कार्यान्वयन हुनेमा शंका छ।
3: अब बजेट भाषणको शुरूमै अर्थमन्त्रीले आयकरदेखि लिएर अन्य करहरूको फेरबदलको घोषणा गर्नुभयो, अनि सरकारको चाहिँ मनमा के देखिन्छ भने नागरिकसँग खर्च गर्न सक्ने रकम थप प्राप्त हुन्छ र यसले शिथिल भइरहेको अर्थतन्त्रमा माग बढ्छ भन्ने एउटा आश होला। तपाईँलाई चाहिँ कस्तो लाग्छ, यो हेरफेर गर्दाखेरि उसले राखेको आश पूरा होला?
2: त्यति सजिलै पूरा हुने देखिँदैन। उहाँले अपेक्षा त गर्नुभएको छ तर त्यो अनुसारको विगतका अनुभवहरू हेर्दा पनि देखिँदैन। अहिले पनि जसरी विभिन्न क्षेत्रहरूमा कर छुटका कुरा गर्नुभएको छ, नागरिकले अलिकति खर्च गर्ने अलिकति चाहिँ उत्साह बढाउने खालको कुरा गर्नुभएको छ, अर्कोतिर फेरि के अरे आकार एकदम बढाउनु भएको छ, हुन त अलिक विरोधाभासी कि स्रोत कहाँबाट ल्याउने त नि त्यो खालको ऋणका कुरा पनि, ऋण चाहिँ असाध्यै आन्तरिक ऋण ठुलो आकारमा लिने कुरा गर्नुभएको छ, त्यसले चाहिँ फेरि लगानी योग्य पनि जम्मा नहुने, रकम पनि नहुने प्राइभेट सेक्टरलाई, यस्ता विरोधाभासी छन्। अब उहाँको आश हेरौँ, पहिलो पटक अर्थमन्त्रीजीले पेश गर्नुभएको छ, कति कुराहरू त शंकाको लाभ पनि दिनुपर्ने हुन्छ। हामीले सरसर्ती विगतका अनुभवबाट हेर्दा चाहिँ त्यो स्रोत जुट्दैन एकातिर, अर्कोतिर कार्यान्वयन गाह्रो छ, अर्कोतिर उहाँले जुन स्तरको चाहिँ महत्वाकांक्षा राख्नुभएको थियो त्यो खालको चाहिँ अहिले परिस्थिति छैन, निजी क्षेत्र त्यस्तो चाहिँ मनोबल कमजोर छ, यो सबै हेर्दा उहाँको यो चाहिँ बजेट कार्यान्वयन हुने सम्भावना म देख्दैन।
3: अन्त्यमा तपाईँको आफ्नो दृष्टिकोणमा राजनीतिक रूपमा हेर्दा र अर्थतन्त्र रूपमा हेर्दाखेरि चाहिँ यसलाई 10 पूर्णाङ्कमा कति दिनुहुन्छ?
2: यो अप्ठ्यारो प्रश्न हो, अहिले त शंकाको लाभ दिनुपर्ने हुन्छ, त्यसो गर्दा अहिले मिश्रित खालकै मेरो प्रतिक्रिया हुन्छ, अहिले चाहिँ अङ्क दिनेतिर नलागौं। हामीले के आशा गरौं भने हामीले आलोचनात्मक रूपले जसरी राखेका छौं त्यो कुरा चाहिँ राम्रो ढंगले कार्यान्वयन होस्, हामी त एउटा आर्थिक समृद्धि होस्, रोजगारी सिर्जना होस्, नागरिकको जीवन स्तर माथि उठोस् भनेर कामना हो। पहिले नै यति अङ्क भनेर चाहिँ भन्ने भन्दा पनि शंकाको लाभ दिउँ।
3: उनी थिए पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्य समेत रहेको युरोपेली राष्ट्र रोमेनियाको एउटा आवासीय भवनमा रूसी ड्रोन खसेपछि नेटो र युरोपेली युनियन ईयूले रूसलाई चेतावनी दिएका छन्। रोमेनियाका अधिकारीहरूले उक्त ड्रोन रूसी भएको आफूहरूले पुष्टि गरेको बताए पनि रूसले उक्त आरोपबारे प्रतिक्रिया दिएको छैन। घटनामा दुईजना घाइते भएका थिए।

0: यति बेला रात्रिको 9 बजेको छ।
1: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बार चाहिँ